0: छ। काठमाडौँकी एक आमाका अनुसार उहाँका 20 वर्षीय छोरा विगत 5 वर्षदेखि लागू औषध कुलतमा छन्। सुधार केन्द्र, उपचार र पारिवारिक प्रयासका बावजुद अवस्था सुधारिन सकेको छैन। दुर्व्यसन पढ्दै जाँदा उनी चोरी, छैछगडा र अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन्। त्यस्तै दाङकी अर्की महिलाले पनि किशोर अवस्थामै कुलतमा फँसेका छोराको कारण परिवारले सामाजिक अपमान, आर्थिक भार र मानसिक तनाव झेल्नु परेको बताउनुभयो। लागू औषधकै कारण उहाँको परिवार विखण्डित भएको छ। कुलत बढ्दै जाँदा श्रीमतीसँग सम्बन्ध टुट्नुका साथै वृद्ध आमामाथि हिंसात्मक व्यवहार बढेकाले परिवारले ती युवकलाई सुधार केन्द्रमा राखेर उपचार शुरू गरेका छन्। दुर्व्यसनीको पुनर्स्थापनामा सक्रिय नार्कोनन नेपालका प्रमुख वसन्त कुवरले लागू औषध कुलतमा 15 देखि 25 वर्ष उमेर समूह सबैभन्दा बढ़ी जोखिममा परेको बताउनुभयो। उहाँले नेपालमा 10 देखि 11 लाखसम्म लागू औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्दै विद्यालय तहबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने र समाजका हरेक वर्ग परिवार पूर्व सचेत हुनुपर्ने अवस्था रहेको समेत सुझाउनुभयो। लागू औषध नियन्त्रण ब्यूरोको तथ्याङ्कले पनि अवस्था गम्भीर बन्दै गएको देखाएको छ। पछिल्ला वर्षहरूमा लागू औषध कारोबार, ओसार पसार र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ।
1: रुग्ण ठेक्का खारेज गर्ने सरकारी निर्णय विरूद्ध निर्माण व्यवसायी अभियान दैनिक खबर लेख्छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक निकायबाट अवरोध नपुगे पनि पर्याप्त प्रगति नगरेका आयोजनाको ठेक्का रद्द गर्न सड़क विभागलाई निर्देशन दिएपछि निर्माण व्यवसायी त्यसको विरोधमा उत्रिएका छन्। मन्त्रालयले जेठ 28 गते सार्वजनिक निकायबाट कुनै बाधा अवरोध नभएका तर शुरू ठेक्का अवधिको 50% भन्दा बढ़ी म्याद थप भएका, समग्र प्रगति 90% भन्दा कम भएका तथा विगत 1 महीनाभन्दा बढ़ी अवधिदेखि निर्माण स्थलमा निर्माण व्यवसायको उपस्थिति नरहेका ठेक्काहरू रद्द गर्ने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालले एक असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरूले बताएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीएलले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पनि पूरा हुन सकेको छैन।
2: सरकारले शुरू गरेका नीतिगत सुधारले चालू आर्थिक वर्ष 2082-83 आर्थिक गतिविधि बढ़ने नेपाल राष्ट्र ब्याङ्कले प्रक्षेपण गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको चालू वर्षको अर्धवार्षिक प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो।
1: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ।
2: नेपालमा राइड सेयरिङ सेवा शुरू भएको करिब 10 वर्षपछि कानून निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यवहारिक नभएको सरकारवालाहरूले बताएका छन्। राइड सेयरिङ व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले गत वैशाखमा सार्वजनिक गरेको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड 2082 मस्यौदा सार्वजनिक गरेको छ, जसमा भएका कतिपय व्यवस्था व्यवहारिक बनाउनु पर्ने उनीहरूको भनाइ छ।
1: आगामी वर्षको बजेटमा पनि सांसदहरूलाई घुमाउरो शैलीमा बजेट दिने तयारीमा प्रदेश सरकार लागि परेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा बजेट वितरण गर्न सर्वोच्च अदालतले रोक लगाए तापनि केही प्रदेश सरकारले सांसदसित योजना माग गरेर बजेट वितरण गर्दै आएका छन्। अघिल्ला वर्षमा जसरी आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पनि सुदूरपश्चिम लुम्बिनी र बागमतीले सांसदले रोजेका योजनामा बजेट बाँड्दैछन्।
2: बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले सम्भवत नेपालमै पहिलो पटक शिक्षणमा एआईको प्रयोग सम्बन्धी स्वर बुँदै प्रतिबद्धता जारी गरेका छन्। शिक्षण सिकाइमा कृत्रिम बुद्धिमत्ता एआईको सुरक्षित सृजनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता सहित जारी गरिएको प्रतिबद्धता पत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ। तालिममा गाउँपालिकाभित्रका 45 जना प्रधानाध्यापक शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकार अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण, प्रस्तुतिकरण, प्रश्नपत्र तयारी, विद्यार्थी मूल्याङ्कन, अध्ययन सामग्री विकास लगायतका कार्यमा उपयोगी 10 भन्दा बढी एआई टूल्सको प्रयोगात्मक अभ्यास गराउनु भएको थियो।
1: बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य, शिव विकास र रोजगारीलाई केन्द्रमा राखेर तयार गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले शुक्रबार साँझ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार बसेको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।
2: अब शेयर बजार शुक्रबार पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो दिनभन्दा 4 अङ्क घटेर नेप्से 2724.03 बिन्दुमा बन्द भएको हो। यो दिन बजार 2731 बिन्दुदेखि खुल्ला भएको थियो। अधिकतम 2733.31 बिन्दुसम्म पुगेको नेप्से 2717.69 बिन्दुसम्म झरेको थियो।
3: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थकर्ता भूमिका निर्वाह गरिरहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने बताएका हुन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको थियो। सामाजिक सञ्जाल एक्समा शनिबार पोस्ट गर्दै शरीफले सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी भइरहेको बताए।
1: अब खेल खबर। विश्वकप 2026 अन्तर्गत समसीको बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन्। अहिले जारी खेलमा दुवै टोलीले आक्रामक फुटबल प्रदर्शन गरिरहेका छन्। 24 वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिल खेलको 21 मिनटमै स्तब्ध बनेको थियो। अफ्रिकी पावर हाउस मोरक्कोका मिडफिल्डर इस्माइल साइब्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए भने त्यस्तै इन्जुरी समयमा नाटकीय गोलसँगै कतारले स्विजरल्याण्डसँग खेल बराबरी खेलेको छ। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। त्यस्तै आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ।
2: अब विचार विश्लेषण। बेलायतको सुर्ती सम्बन्धी नयाँ कानून हुन सक्छ नेपालका लागि मार्गदर्शन शीर्षकमा राजुमान सिंहको विचार। अभियान दैनिकमा छापिएको छ। सुर्तीजन्य पदार्थको नियन्त्रण केवल स्वास्थ्यको प्रश्न होइन, यो आर्थिक विवेक, वातावरणीय सुरक्षा, युवा पुस्ताको उज्यालो भविष्य र राष्ट्रको समग्र समृद्धिसँग जोडिएको एउटा राष्ट्रिय दायित्व हो। आज लिइने दूरदर्शी निर्णयले नै भोलिको स्वस्थ, स्वच्छ, उत्पादनशील र समृद्ध नेपाल निर्माण गर्नेछन्। नेपालमा प्रत्येक वर्ष अनुमानित 27,000 भन्दा बढ़ी मानिसहरू सुर्तीजन्य पदार्थसँग सम्बद्ध रोगहरूका कारण मृत्युवरण गर्छन्। बेलायतमा 1 जनवरी 2009 त्यसपछि जन्मिएका व्यक्तिहरूले जीवनभर कानूनी रूपमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने छैनन्। नेपालमा 18 वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न कानून त निषेध छ, तर व्यवहारमा यो नियमको पालना अत्यन्त कमजोर छ।
1: सरकार ठूलो कि नागरिक शीर्षकमा केशव दाहालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार भन्नु फगत मिथ्या विषय हो, किनभने शक्ति सरकारसँग हुँदैन, बरू नागरिकसँग हुन्छ। हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं उत्तरदायी सरकार। संविधान, कानून, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार, जनताको माथतको सरकार, जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार। के हाम्रो सरकार नागरिकप्रति उत्तरदायी छ? के सरकार नागरिक सर्वोच्चता र जवाबदेहिताप्रति प्रतिबद्ध छ? समय नबित्दै यी प्रश्नहरूबाट सरकारको परीक्षण गरौं, अन्यथा शक्तिशाली सरकारले स्वयं नागरिकमा निज शक्तिहरूको अपहरण नगरोस्, बेलैमा सचेत बनाऊ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रमलाई डिजिटल प्लेटफर्म मार्फत नेपाली नेटवर्क .com र हाम्रो पात्रो .com मार्फत पनि तपाईँहरू यतिखेर विश्वभर छरिएर रहेका नेपालीहरू र स्वदेशमै पनि सुनिराख्नु भएको छ र काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं र विशेष गरी बहसका विषयहरूलाई उठान गर्ने क्रममा देशको समसामयिक राजनीतिक घटनाक्रम र कूटनीतिका क्षेत्रमा अलि बढी चर्चा परिचर्चा गरिरहेका छौं। देशको अर्थतन्त्र, रोजगारी लगायतका विषयहरूलाई पनि उठान गर्ने गर्दछौं। नयाँ सरकार आइसके पछाडि यसले लिएका सुशासनका लक्ष्य, कडी बजेट लगायतका विषयमा छलफल र बहस यतिखेर भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज चर्चा गर्न चाहन्छौं नेपाली कंग्रेसमा संस्थापन र इतर पक्ष बीच झन फाटो शुरू भएको छ। काठमाडौँमा संस्थापन इतर समूहको युवा भेला पनि भएको छ। वरिष्ठ नेताहरू महाधिवेशन प्रक्रियाबाट बाहिर रहेको विषय पनि सँगसँगै जोडिएर आएको छ र असन्तुष्ट समूहले संयुक्त रूपमा प्रदेश भेला गर्ने तयारी समेत गरेको छ। नेपाली कंग्रेसको आन्तरिक विवाद थप रसातलमा पुग्दै गइरहेको छ। कंग्रेसमा जुन क्रियाशीलता सदस्य अध्यापतिक गर्ने विषयमा पनि निकै ठूलो विवाद चाहिँ भएको थियो र गगन थापा नेतृत्वको नेपाली कंग्रेसले जुन ढंगले क्रियाशील सदस्यता अध्यापति गरेर नेपाली कंग्रेसलाई एक दिक्क बनाएर लैजानुपर्ने अडान लिएर अध्यापति गर्ने समय दिइरहँदाखेरि धेरै नेताहरूले चाहिँ यसलाई अध्यापति गर्न मानेनन् र अध्यापति गरेनन्। यसले अझ बढी विवाद चुलिएको छ र नेपाली कंग्रेसभित्रको विवादलाई कसरी समाधान गर्न सकिन्छ, कसरी मत्थर पार्छ त कंग्रेसले, आज यसका विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौ। नयाँ शक्तिको परीक्षामा पुरानो दलकै रोग। रासपाको महाधिवेशनमा ओडादेखि प्रदेशसम्म गुटबन्दी र विवाद यतिखेर सिर्जना भएको छ। आदरणीय श्रोता, तल्लो तहमा रवि र बालेनका नाममा गुटबन्दी गरिएको बाइएको छ। निर्वाचन आयोगको चेतावनी पनि छ, समायोजनको सकस पनि यतिखेर देखिएको छ, तपाईँहरूलाई थाहा छ। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशनहरू चल्दै गर्दाखेरि पराजित भएका उम्मेद्वारहरूले पार्टी छोड्नेदेखि लिएर धम्क्याउनेसम्मका कामहरू पनि भएका छन्। कोशी प्रदेशको घटना तपाईँले थाहा पाउनुभयो। सभापतिमा पराजित भइसकेपछि सरिन तामाङले पार्टी छोडेको घोषणा गरेकी छिन्। त्यसै गरी बागमती प्रदेशमा पनि यतिखेर महाधिवेशन हुँदैछ, मतदान हुँदैछ, गणना हुँदैछ र यतिखेरको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एउटा बलियो र सुशासनयुक्त पार्टी घोषणा गर्न सक्छ कि सक्दैन, हरेक क्षेत्रमा हेर्दाखेरि रवि लामिछानेको वर्चस्व देखिएको छ। अबको महाधिवेशनबाट, पहिलो महाधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजाने गरी त्यो किसिमको संकल्प पनि यतिखेर भइरहेको छ। तर ठाउँ ठाउँमा विवादहरू पनि देखिएका छन्, ठाउँ ठाउँमा गुटबन्दीहरू पनि देखिएका छन्। नेपालको राजनीतिक इतिहासमै छोटो समयमा बलियो जनमत पाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा यतिखेर आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीमा पनि होमिएको छ। परम्परागत दलहरूको आक्रमणीयताका विरूद्ध सुशासन र उत्तरदायी राजनीतिको नारा दिएर नागरिकको ठूलो मत पाएको यो दल अहिले तल्लोदेखि केन्द्रसम्म नेतृत्व चयन गर्ने प्रक्रियामा यतिखेर जुटिरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्का बन्ने प्रयास गरिरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ बैंकदेखि ब्रोकर र बीमासम्म फैलिएको भट्ट साझेदारको अरबौं कारोबारको अभियोग पत्रमा के छ त यतिखेर। जगदम्बा स्टिल्सको कर्जा, भट्टको खाता हुँदै हिमालयन रि इन्सुरेन्स र त्यहाँबाट भिरकुटी ब्रोकिङ मार्फत सेयर बजार मेनिपुलेसनसम्म पुगेको छ। कागजी बैना र उधारो सेयरको आडमा रचिएको करिब 27 अर्ब वित्तीय अपराधको नालीबेली पनि त्यो अभियोग पत्रमा देखाइएको छ र विशेष गरी सेयर बजारमा यस्ता बिचौलियाहरूको हाबीले गर्दाखेरि सेयर बजार धराशायी छ। यतिखेर नेपालीहरूको पैसा लुटिएको छ र अहिलेको अवस्थामा कुरा गर्ने हो भने सेयर बजार निकै ओह्रालो यात्रामा छ, अधोगतिको यात्रामा छ। अझै पनि नागरिकहरूले विश्वास गर्न सकिरहेका छैनन्, अझै धेरै ओह्रालो यात्रामा सेयर बजार जाने पक्का पक्की छ। सेयर बजारका लगानीकर्ताहरू यतिखेर रोइरहेका छन् किनभने सेयर बजार तल्लो अङ्कसम्म जाने पक्का पक्की छ, किनभने धेरै व्यक्तिहरू अझै पनि पक्राउको सूचीमा छन्। सेयर बजारमा गरेको लगानी, अवैध बाटोबाट ल्याइएका लगानी लगायतका सबै कुराहरूमा सरकारले परीक्षण गर्ने भएको छ। त्यसैले गर्दाखेरि सेयर बजार यतिखेर कमजोर अवस्थामा गएको छ। तितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि किचलो छ। यतिखेर अध्यक्ष हुँदा पनि सुशासित
हुन नसकेको पूँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको छ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 28/7/2081 आफ्नो नेतृत्वको सरकार ढल्नुको एउटै कारण कुनै न कुनै रूपमा नेपाल हितोपत्र बोर्ड अध्यक्ष लगायत नियुक्तिको विषयसँग पनि जोडिएको बताउने गरेका थिए। सोही विषयलाई त्यति बेलाका अर्थमन्त्री वर्षमान फुनले पनि उल्लेख गर्दै आएका थिए कि हितोपत्र बोर्डको अध्यक्ष एउटा शक्तिशाली अध्यक्ष हुन्छ, बजारलाई चलाउन खोज्छन् बिचौलियाहरूले, हितोपत्र बोर्डले त्यतिखेर ढालेको होइन बिचौलियालाई चाहिँ सरकार ढाल्ने क्रम चाहिँ यतिखेर व्यापक रूपमा थियो किनभने भित्रभित्र खोक्रो परिस्थिति थियो। लागु औषधको पनि फैलिँदो कारोबार छ यतिखेर नेपालमा, लागु औषध दुर्व्यसनको भयावह सामाजिक समस्या विस्तार हुँदै गएको छ। विश्वका धेरै देशहरूमा लागु औषधले समस्या पारिरहेका बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ, आज हामी चर्चा गर्न चाहन्छौँ नेपाली बहसमा धितोपत्र बोर्डको अहिलेको अवस्था र शेयर बजारको अवस्था, बिचौलियाहरूले गरेको लगानीको अवस्था, अर्बौँ अर्ब रकम बिगो दावी गरिएको यी यावत अवस्थाहरूका बारेमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विषयमा दरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट
5: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पाण्डे हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्ते खेमजी।
5: अब अहिलेको अवस्थामा सरकारको कुरा गर्ने हो भने संसदको दृश्य यहाँले राम्रोसँग देख्नु भएको छ। करिब करिब 47 दिनपछि गृहमन्त्रीलाई फेरि सोही पदमा फर्काइएको विषय पनि व्यापक रूपमा चर्चा परिचर्चाको विषय छ। नेपालमा छानबिन समितिहरू बन्छन्, छानबिन समितिहरू भनेको क्लिन चिट दिनका लागि बन्छन्, यस प्रति जनताको पनि विश्वास हुँदैन, शङ्काको घेरामा हेरिन्छ। विगतका उदाहरणहरू पनि दृष्टान्तहरू पनि यस्तै थिए। अहिलेको अवस्थामा गृहमन्त्रीको पुनर्बहाली समितिले दिएको प्रतिवेदन सार्वजनिक नहुनु यो पुरानै रोग दोहोरिएन र?
6: यस्तो छ, छानबिन समिति गठन गर्ने भन्ने कुरा चाहिँ के हो भने एउटा कुरा हामी जहिले पनि क्लियर हुनु जरुरी छ। धेरै ठाउँमा छानबिन समिति भन्छ र औपचारिक रूपबाट बनेको छानबिन समिति भनेको छानबिन ऐन 2026 अनुसार हुने हुनाले त्यो ऐनले नै के व्यवस्था गरे पनि कुनै पनि छानबिन हुनसक्छ, तर त्यो रिपोर्ट चाहिँ गोप्य राख्नुपर्छ भनेको हुनाले गोप्य राख्नुमै नै चाहिँ कानुन मिचेको या आफ्नो गोपनीय भन्ने अर्थ नछोटौँ। त्यसैले तर ती छानबिनमा केही टुक्रा गरेर केही ती मध्येमा केही कुराहरू बाहिर ल्याउन त सकिन्छ। त्यसैले आज चाहिँ सुदन गुरुङजीलाई जुन गृहमन्त्री जुन छानबिन समितिले उहाँ प्रत्येक कुनै त्यस्तो गलत छैन भने जुन क्लिन चिट दिएर जुन निम्चुन भएको छ, अब यसलाई तत्कालै हामीले नीति हुनै पर्ने या हुनै नपर्ने भन्ने अर्थमा वाद विवाद गर्नु पनि जरुरी छैन। गृहमन्त्रीलाई अब यो प्रधानमन्त्रीको सोबिबी के अधिकार हो, को मान्छेलाई गृहमन्त्री राख्ने, को मान्छेलाई रक्षा मन्त्री राख्ने, को उद्योग राख्ने हो, बेसिकल्ली हामीलाई कस्तो बिरालो
5: चाहिँ सार्वजनिक गर्नु पर्दैन प्रतिवेदनलाई चाहिँ गोप्य रूपमा राख्न मिल्छ। प्रतिपक्षले त एउटा आवाज उठाइरहेको छ नि त सदनमा, संसदमा, तपाईँलाई थाहा छ।
6: छानबिन आयोग 2026 कुनै पनि सरकारले गरेको गठन गरेको छानबिन आयोगको रिपोर्ट गोप्य राख्नुपर्छ भनेर कानुनमा राखिसकेपछि त्यसमा प्रकाशित गर्नुपर्छ या पर्दैन भन्ने कुरा आएन कि त्यो ऐन संशोधन गरिदिनु पर्यो हो। छानबिन ऐन 2026 यदि एकातिर कानुन हामी चाहिँ गोप्य राख भन्ने र कानुनको पालना गर्नुपर्ने, अर्कोतिर गोप्यता राखेर सरकारले गरेन भनेर त ज्वरो चढिसकेर देखाउनु भएन नि खेमजी, त्यति मात्र हो मेरो भनाइ।
5: होइन, अब 2023 र 2024 जेएनजीभित्रको छानबिन प्रतिवेदन त बाहिर पनि आयो नि त, होइन?
6: त्यो त आउँछ, आउनु भिन्दै कुरा त, तर वैधानिक रूपबाट आएको होइन नि, वैधानिक रूपबाट चाहिँ आएको होइन। त्यसकारण
5: मानव अधिकार आयोगको पनि प्रतिवेदन बाहिर आयो।
6: कसको
5: मानव अधिकार आयोगको प्रतिवेदन होइन,
6: मानव अधिकार आयोगको त्यो भिन्दै हुने उसले गति प्रतिवेदनको मानव अधिकार आयोग अनुसार भिन्दै कानुनले बनेको उसले दिनै पर्छ, त्यो ठुलो कुरा होइन। मानव अधिकार आयोगद्वारा भएको आयोगको प्रतिवेदन भन्नु र छानबिन आयोगको प्रतिवेदन भनेको दुईटा त फरक हुन्छ, दुईटा कानुनबाट बनेका हुन्। मानव अधिकार आयोगको प्रतिवेदनलाई गोप्य राख्नुपर्छ भनेर त्यहाँ लेखेको छैन, तर छानबिन सरकारले अन्य तरिकाबाट गठन भएको छानबिन आयोगको प्रतिवेदन वा रिपोर्टलाई गोप्य राख्नुपर्छ भने कानुनले भनेपछि त हामीले विवाद गर्ने पनि कुरै आएन कि त्यो कानुन संशोधन गरिदिए भएन, संशोधन गरौँ नि त, त्यसो सबै रिपोर्ट प्रकाशित भइहाल्छ। मैले खालि कानुनको विद्यार्थी भएको नाताले कानुनको कुरा मात्रै उठाइदिएको, यति भन्दै गर्दा रिपोर्ट गोप्य राख्नुपर्छ, प्रकाशित हुनु हुँदैन भन्नु खोजेको होइन, सबै रिपोर्ट प्रकाशित हुनु राम्रो, तर त्यो ऐनले त संशोधन गर्नु पऱ्यो नि त। म त कानुनको विद्यार्थी भएको हुनाले एक ठाउँमा आफूलाई सुविधा भयो भने कानुन मिच्ने, आफूलाई असुविधा भयो भने कानुन नमिच्ने, त्यस्तो गर्नु भएन नि।
5: अहिले अब सत्ता सञ्चालन, त्यसपछि प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति, सदनमा प्रतिपक्षीले उठाइरहेका मागहरू, सीमाको विषय त निकै विवादित बन्दै गयो नि त, होइन? नेपालले पनि भारतको सीमा मिचेको कुराहरू अहिले चाहिँ सदनमा चर्को रूपमा उठिरहेका छन्, त्यसलाई प्रधानमन्त्रीको जवाफ मागे प्रतिपक्षी दलहरूले, यद्यपि अहिले त्यस पछाडि अर्थ यसको जवाफ चाहिँ सत्ता पक्षबाट परराष्ट्र मन्त्रीले दिइसके पछाडि केही हदसम्म लचिलो भए तापनि सीमाको विषयमा बोल्दाखेरि देशको कार्य विचार पुर्याउनु पर्दैन
6: यो, यसमा सही कुरा हो धेरै। यसो मैले पनि सरसर्ती रूपबाट हेर्दाखेरि प्रधानमन्त्रीजीको जुन संसदमा बसेको सिमाना, नेपाल भारत बिचको सिमानामा नेपालले पनि भारतको केही सिमानाहरू मिचेको छ भन्ने अर्थमा जुन उहाँले जुन बोल्नुभयो त्यसले ठुलो एउटा विवाद उठायो, तर त्यति शब्दको हो त्यो बोल्नु हुन्थेन होला, नबोलेको राम्रो हुन्थ्यो या त्यसलाई अझै स्पष्ट स्पष्ट गरिदिए भए अझै राम्रो हुन्थ्यो. तर अब नेपाल भारतको सीमाको सन्दर्भमा यावत रूपबाट विश्लेषण गर्दाखेरि त्यति एउटा शब्दको कारणले हाम्रो सार्वभौम सरकारलाई नै असर पर्ने गरेर प्रधानमन्त्री बोल्यो यो चाहिँ ठुलो राष्ट्रघाती हो भनेर अर्थ लगाउने त त्यो अनुसार हामी अगाडि बढ्यौँ भने हामी कहीँ पनि हाम्रो नेपाल भारत बिचको सीमा विवादको समाधानको सही निकोल हुन सक्दैन. र एउटा कुरा के मान्नुपर्छ भने ऊ हाम्रो चाहिँ ऐतिहासिक रूपबाट भौगोलिक रूपबाट धेरै पुरानो समयदेखि सुगौली सन्धिको समस्यादेखि त्योभन्दा अगाडिको अवस्थामा हाम्रा विवादमा विवाद सीमा विवाद बेलाबाट उठ्ने गरेका हुन्. विभिन्न सम्झौता गर्ने गरेका हुन्. सम्झौता हुँदाहुँदै व्यावहारिक रूपबाट ती सम्झौतालाई परिवर्तन गरेर सीमाहरू लिने दिने कुरा पनि गरेका हौँ. र त्यहाँ हाम्रो नयाँ मुलुक पनि हामीले चाहिँ राणा कालमा फर्काएर लिएका हौँ. यी यावत कुरा छन् र अहिलेको सन्दर्भमा नेपाल र भारतको भौगोलिक बहुआयामिक सम्बन्ध कायम भएको सम्बन्धमा आज हामीले बढी अविश्वासको घटना घटाउनुभन्दा भारत चिन नेपाल बिना खालि सीमा पिट्ने एकले अर्कोलाई दोष प्रत्यारोप गर्नुको साटो अब एउटै टेउमा बसेर सहमति सहकारी गरेर नेपालको एक इन्च पनि भूमि भारतकोले पनि लिनु पाउनु हुँदैन र भारतको भूमि पनि हामीलाई चाहिँदैन हामी लिँदैनौँ हामी स्वतन्त्र मुलुक भएको नै बसौँ समाधान गरौँ भनेर जुन लक्ष्यसहित प्रधानमन्त्रीजीले बोलिदिनु भएको छ मलाई लाग्छ एकदम निष्पक्ष निर्मम र निष्पक्ष भएर हामी यदि बुझ्यौँ भने हिजो दुई वर्षदेखि जब हामीले चुच्ची नक्सा जब हामीले संविधानमा राखेर जुन प्रकाशित गरिसकेपछि जुन हाम्रो भारत र नेपाल बिचको जुन वार्ताको टेबल जुन बन्द भएको छ अहिले फुट्दैछ र तपाईँले के कुरा मान्नुहोस् भने नेपाल र भारत बिचको सम्बन्ध सीमाको सम्बन्ध कहिले पनि सैन्य शक्तिबाट त्यो समाधान हुने विषय नै होइन. आपसी सहमति आपसी सहकार्य र विश्वास र चाहिँ एक प्रतिको चाहिँ सद्भावले नै
5: अनि दुई देश बीचको सम्बन्ध राम्रो हुनु पर्दछ हैन छिमेकीलाई फेर्न सकिदैन प्राध्यापक डाक्टर गर्दिपण्डित जी
6: हैन त्यो सद्भाव सिर्जना गर्ने तर्फ गएको भनेर हामीले व्याख्या गरौँ न त्यो गरे भने भारत र नेपालको समस्या समाधान चाँडै नै होस् भन्ने हामी
5: होइन. तपाईँलाई थाहा छ सुस्तामा समस्या आयो होइन वर्दीधारीहरू चाहिँ प्रवेश गरे त्यहाँका नागरिकहरूले प्रतिकार गरेर पछि चाहिँ ब्याग हट्नुपर्ने स्थिति आयो. यो कुरा सरकारलाई थाहा छैन सरकार यो विषयमा बोल्दैन सरकार अन्य नै विषयमा चाहिँ विषयान्तर गर्न चाहन्छ सरकार चाहिँ कुरालाई विषयवस्तुलाई डाइभर्ट गर्न चाहन्छ जनताको ध्यान चाहिँ अर्कोतर्फ होइन ढाल्न चाहन्छ लगायतका विषयहरू त छन् नि त यो सरकारप्रति प्रतिका आलोचनात्मक टिप्पणीहरू होइन नाकाका कुराहरू जनताले त दुःख पाइरहने त अहिले पनि गान्धी पण्डितजी
6: होइन देख्नुहोस् है नेपालको यो सन्दर्भमा नाकामा जुन अहिले सुस्तादेखि लिएर विभिन्न क्षेत्रमा 10 गजी 12 गजीका जुन हाम्रा सीमानामा मिचिएका कुरामा त्यहाँ हामीले कतिपय भारतीय नागरिकले हाम्रो सीमा मिचेर हाम्रो जमिनलाई हडपेको या अकुपाई गरेको या कहीँ जाने नजाने हामीलाई पनि केही गरे ती आफ्ना ठाउँ छन्. तपाईँ यता हेर्नुहोस् नेपालको सिमाना केवल भारतसित मात्र जोडिएको छ र त्यत्तिकै सिमाना त चिनसित जोडिएको छ नि त. चिनसित सिमाना जोड्दाखेरि हुने हाम्रो कष्ट त भारतसित हुने सिमानामा बढी भएको कारण के हो यो नराम्रो हो र राम्रो हो हामी यति नजिक रहेछौँ भौगोलिक ऐतिहासिक राजनैतिक र सामाजिक रूपबाट भारत र नेपाल यति जोडेका छौँ कि हाम्रो दुवै देशको नागरिक एक अर्को भूमिमा जानको लागि हामीलाई हामीसित भिसा पनि चाहिँदैन हामीलाई कुनै औपचारिक पनि चाहिँदैन यति एउटै घरबाट दुईवटा मुलुकको देशमा पनि एउटा घरको आँगनबाट अर्को मुलुकको घरको आँगनमा जाँदाखेरि जुन सहजता छ त्यत्रो सहजता हाम्रो चिनसित त छैन नि त्यसले चिन पनि ऐतिहासिक मुलुक हो यसले के अब देखाउँछ हामी यति नजिक र यति सही भौगोलिक र सामाजिक र राजनीतिक रूपबाट हामी एक आफ्नो जोडेका रहेछौँ कि एउटै सीमा जोडिसके कहिले कहीँ कष्ट हुनै सक्छ यो कष्टलाई एकदम नेगेटिभ रूपमा नकारात्मक रूपमा हामीलाई हेपेको र हामी सानो देशले हामीलाई गर्यो भने अर्थ लगाउनु जाउ हुँदैन र भारतले पनि एउटा त्यो सानो मुलुक हो हामीले जे गरे पनि हामी ठुलो दाजु हौँ हामीले जे गर्दा ठिक हुन्छ भन्ने मानसिकता राखेर पनि उहाँहरूले गर्नु हुँदैन. यी दुवै यो हामी एक आपसमा भएको अविश्वास एक आपसमा भएको त्यो नेगेटिभ नकारात्मक प्रवृत्तिलाई अन्त गरेर भारत र नेपालको र मलाई लाग्छ अहिलेको जुन शिशिर खनालजीले अहिलेको सरकारले जुन किसिमको यो कुटनीतिक सम्बन्धलाई हिजोसम्म बिग्रिएको कुटनीतिक सम्बन्धले एउटा नयाँ स्तरमा लान खोजेको छ मलाई लाग्छ. अस्ति रवि लामिछानेजीको ऐतिहासिक भारत भ्रमण त्यसपछि शिशिर खनालजीले एउटा चाहिँ भारतमा बसेर हाम्रो भूमिको सम्बन्धमा बोलेको स्पष्ट उहाँले वक्तव्य पत्रकारसित गर्नुभएको छलफल र अहिले चिनसित गएको हुनाले हामी यसलाई अब नेगेटिभ भन्दा नि अब कसरी सुधार गरेर हाम्रो सार्वभौमता हाम्रो अखण्डता हाम्रो एकी भूमि पनि भारतमा नजाओस् र चिनले मा पनि हाम्रो केही सिमानाहरू खतर छ भने त्यो पनि मिलाउन सहज रूपबाट जाओस् भनेर हामी हेरौँ न केही मौका दिउँ मलाई लाग्छ। अहिले एकैचोटि हामी कार्यरत यो भएन ऊ गएन भन्ने भन्ने पनि काम गर्ने मौका पनि दिउँ किनभने यो परराष्ट्र सम्बन्ध नेपालको हिजोको दिनमा धेरै नराम्रोसित बिग्रेको अवस्था थियो धेरै विकृति आइसकेको थियो अब नयाँ सेरोबाट सुरु गर्नुपर्ने छ मलाई लाग्छ यसले कहीँ न कहीँ नयाँ प्रतिनिधि नै दिन्छ भन्ने कुरालाई हामी विश्वास गरौँ न त खैनजी।
5: अब अहिलेको अवस्थामा देशमा सुशासन कायम गर्ने गरिबी घटाउने रोजगारीको अवस्था सिर्जना गर्ने लगायतका विषयहरूलाई समेटेर बजेट पनि आइसकेको छ। बजेटका विषयमा यसको कार्यान्वयनका चुनौतीका विषयमा लगानीको वातावरण नेपालमा भित्र्याउने विषयमा होइन हरेक कुरामा चाहिँ जुन पार्लियामेन्टमा धेरै दृश्यहरू देखिरहेका छन् सोनिम वाग्लेजीले करका दर हेरफेर गरेर बिवाइडी गाडी भित्रिएका विषयहरूमा यो आलोचना चाहिँ धेरै आउँछ एकैचोटि यो नगरेर चाहिँ प्रतिपक्षले एउटा एजेन्डा मात्र बनाउँछन् कि वा चाहिँ हावा नचली पात हल्लिँदैन होइन यसमा चाहिँ छानबिन समिति हुनपर्छ भन्ने ढङ्गले जुन आवाजहरू उठिरहेका छन् हरेक सरकार हरेक दल हरेक व्यक्ति आउँदा सत्तामा पुगिसके पछाडि उसले चाहिँ किन यस्तो विवादको घेरामा फस्नुपर्ने हुन्छ यो देशको यो किन रोगै हो यो तपाईँले कसरी हेर्नु भएको छ?
6: यो अहिलेको अवस्थामा रोगै जस्तो मलाई लाग्यो। अहिलेको दिनमा जुन बारेन सरकार अहिले पनि भन्नुहुन्छ भने भ्रष्टाचारको सुसारको लागि बारेन सरकारले जुन काम गरेको छ कसैले औँला उठाउने काम छैन भला उहाँले गरेको राजनीतिक रूपमा बोलेका कुरामा केही विवादका कुरा विश्लेषण विवाद उठाउन सकिएला तर एवत रूपबाट एउटा केही काम गरौँ र त्यो भिजोदेखि 35-40 वर्षदेखि भएको धमिलोलाई भ्रष्टाचार कुशासन अन्त गरी त्यो फोहोर फाल्नलाई ठुलो चुनौती छ तर यति चुनौती हुँदाहुँदै पनि सबैको इन्टेन्सन चाहना आकाङ्क्षा चाहिँ बडो सही तरिकाबाट अगाडि बढ्न खोजेको छ तर एउटा कुरा मैले के देखिरहेको छु भने अहिलेको सरकार पनि अनुभव छैन यिनीहरू विज्ञहरू छ विश्लेषकहरू ज्ञान भएका केही क्षेत्रमा भएका व्यक्तिहरूसित यिनीहरूले सहकार गर्न डराइरहेका छन् एकदमै भित्रबाट एकदमै एउटा चाहिँ सीमित दायराभित्र बसेर इन्टेन्सन राम्रो छ नियत राम्रो सफा छ तर काम गर्ने तरिकामा उनीहरू डराएको हुनाले के भयो त भन्दाखेरि अन्ततको त अहिले सबै मन्त्रालयमा हेर्नुहोस् त खालि यिनीहरू डिपेन्डेन्ट या निर्भरता के छ भने कर्मचारी तन्त्रमै छ अहिले किनभने अब उनीहरूसित धेरै अनुभव पनि छैन काम गर्ने हुटुटी छ र उनीहरूले ठुलो विज्ञतालाई चाहिँ कदर गर्ने गरेर केही निष्पक्ष बोल्न सक्ने विज्ञहरू धेरै क्षेत्रमा उनीहरूले परिचालन गर्न पनि सकेको छैन तर काम पनि गर्नु छ र सबै कुरा चाहिँ मन्त्री या पदमा बसेर प्रधानमन्त्री भयो या चाहिँ विज्ञ भयो भन्दामा एउटा चाहिँ प्रशासनिक प्रमुख भयो भन्दामा अटोमेटिक या स्वस्फूर्तबाट ज्ञान र अनुभव आउने कुरा होइन तर डेलिभर त दिन पऱ्यो त्यसैले उनीहरू अहिले म्याक्सिमम् रूपबाट चाहिँ कर्मचारी तन्त्रमा नै निर्वाचित छ तर यो कर्मचारी तन्त्र हिजैकै कर्मचारी तन्त्रको एउटा चाहिँ स्वरूप हो भला यिनीहरू पनि परियोजनाको चाहिँ संघारमा छन् तर अहिलेको ब्युरोक्रेसी जति रूपबाट संस्कृत रूपबाट जन जनचाहना र भावना अनुसार बढ्नुपर्ने छ एकैचोटि बढ्नु सक्ने अवस्था छैन जब यिनीहरू चाहिँ यो कर्मचारी तन्त्रमा मात्रै कुनै न कुनै निर्णय गर्न चाहन्छन् यिनीहरू फसेका छन् त्यसैले अहिले कति अहिलेकै कुरा हेर्नु न सबभन्दा कुरा अहिलेको सरकार कोही बोल्नेवाला छैन हेर्नुहोस् त विधेयक अध्यादेश पास भइसक्यो हेर्नुहोस् अध्यादेश यो केपी शर्मा ओली र त्यहीँ गठबन्धन सरकारले ल्याएको जस्तो अध्यादेश होइन हामीसँग दुई त्यहीँ बहुमतको छ सरकार अध्यादेश नै भइसकेको थियो अहिले अध्यादेशलाई चाहिँ त्यही संसदमा पेस गरेर स्वीकार गर्ने काम गरेको छैन हेर्नु त यही हो व्यवहार मैले
5: चुकेको राष्ट्रसभामा
6: विधेयकलाई इन्कार गरिसक्यो तर यो अब तपाईँ 283 बहुमत भएको अत्याधिक बहुमत भएको प्रतिशतमा अहिले पनि विधेयकलाई अध्यादेशलाई त्यो स्वीकृत गरेको छैन किनभने त्यो गरेन भने भोलि स्वीकृत गरेन पास गरेन भने त अध्यादेश 60 दिनमा पास हुँदैन नपास हुने विधेयक फेरि विधेयक ल्याउनु पर्ने छ यी कुरामा पनि कानुन मन्त्री या कानुनका क्षेत्रहरू पनि अल्मल लिएका छन् सभामुख अल्मल लिनुभएको छ यो के चाहिँ अनुभव कमी हो अनि उनीहरू जब अन्मिन्छ
5: अहिले अब अलिकति तपाईँ कानुनको जानकार हो कानुनको विद्यार्थी हो लामो समयदेखि चाहिँ होइन कानुनमा वकालत पेसामा चाहिँ हुनुहुन्छ तपाईँ अब एउटा कुरा के बताइदिनुहोस् भने अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको प्रधानमन्त्री बन्ने बाटो क्लियर छ होइन अहिले यो मुद्दा फिर्ता भइसके पछाडि
6: होइन उनको जुन दिन उनले 183 मत ल्याएर अत्याधिक बहुमत ल्याएर चुनाव जिते जब उनले चाहिँ सभामुखतर्फ एउटा मेम्बर भएर जब उनले स सांसदहरूबाट चाहिँ सफत खाएर सांसद बने, त्यो दिनदेखि सबै किन रविलाई मात्रै, ती स्वतन्त्र पार्टीमा भएका 183 मध्ये जो कोही पनि प्रधानमन्त्री बन्न योग्य छन्, योग्यताको कुरा पार्टीमा भएको कमान्ड, पार्टीमा भएको उनको सम्बन्ध बालेन शाहभन्दा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वस्फूर्त रूपमा सबभन्दा बलियो र सशक्त व्यक्ति भनेको चाहिँ रवि लामिछाने हो, किनभने उनको पछिमा चाहिँ 183 चाहिँ सांसद छन्। आजको दिनमा हाम्रो संसदीय पद्धतिले के भन्छ भने जति पपुलर तपाईँ हुनुहोस् व्यक्तिगत रूपमा, जति शक्तिशाली तपाईँ हुनुहोस्, जबसम्म संसदमा 139 सांसदले तपाईँलाई समर्थन गर्दैन तबसम्म तपाईँ बहुमतको प्रधानमन्त्री हुन
5: सक्नुहुन्छ। हकमा त सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधले पिलाएको थियो नि त, होइन चेपुवामा हुनुहुन्थ्यो नि त उहाँ चाहिँ, अहिले फिर्ता भइसक्यो नि त।
6: अब तिनवटा एउटा अस्ति चाहिँ यो विनियमावली बनिसकेपछि त्यसले झन् क्लियर गरिदिइहाल्यो, के अरे प्रतिनिधि सभा नियमावली 2083 जुन संशोधन आएछ त्यसले त कुनै पनि सांसदलाई चाहिँ कुनै मुद्दा लाग्दैमा तर सम्पत्ति सूचीको लाग्दैमा मुद्दाको थुनामा नभएको अवस्थामा बाहेक अरू अवस्थामा निलम्बन हुनुहुँदैन भनेर जुन पास गर्यो त्यो रविजीको लागि मात्रै पास गरे होइन, त्यो सबै 275 सांसदको लागि पास गरेको हुनाले त्यसले अब रवि लामिछानेलाई प्रधानमन्त्री हुनलाई रोक्दैन। जहाँ तक त्यही मुद्दै चलेको कुरामा छ सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध पनि त्यो अदालतको आदेशले फिर्ता भइसकेको हुनाले अब रवि लामिछानेलाई अब ठगी मुद्दा मात्रै बाँकी रहन्छ, सहकारी ठगी, त्यसका पनि दुईवटा स्वरूप छन्। एउटा उनले होइन म मिलापत्र गर्दिनँ, म मुद्दैको चाहिँ लडेर नै म जितेर आउँछु भनेर मुद्दा जित्ने प्रयासमा उनले मिलापत्र नभइकन पनि मुद्दाले छेप्न सक्छन् र उनले हेर्न सक्छन्, होइन भने अल्ल मिलापत्र गरौँ त भनेर चाहिँ त्यो पीडितकर्ताले र रवि लामिछाने बिचको कुनै सहमति भयो भने उनीहरू मिलापत्र पनि हुन सक्छ, किनभने सहकारी ठगी सङ्गठित अपराध ठगी अपराध जहिले पनि नेपालको कानुन अनुसार अन्तिम अवस्थामा पनि मिलापत्र भएर टुङ्गो लगाउन सकिन्छ। त्यसैले आजको दिनमा रवि लामिछानेजीलाई प्रधानमन्त्री हुन कानुनले रोकेको होइन, उहाँ प्रधानमन्त्री हुने वा नहुने भनेर बालेन शाह र उहाँ बिचको सहमति सहित सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एउटा चाहिँ सांसदहरूको बिचमा या पार्टीले गर्ने एउटा चाहिँ तय गर्ने विषयवस्तुबाट मात्रै उहाँ प्रधानमन्त्री हुने या प्रधानमन्त्री नरहने अहिले बालेनजीलाई
5: उहाँको मुद्दा चाहिँ के छ अहिले मुद्दा चाहिँ जस्तो कास्की लगायतका जिल्लाहरूले पनि फिर्ता गर्दै गइरहेको एउटा परिस्थिति छ, तर सर्वोच्चको विचाराधीन मुद्दाले के असर गर्छ?
6: छैन, यो हाम्रो नेपालको धेरै धेरै कुरामा व्याख्या पनि भइसकेको छ, कुनै रिट परेर र चाहिँ त्यो कुरामा विचार दिनुभयो र त्यो रिटमा अन्तरिम आदेश मागेको अवस्थामा यदि अन्तरिम आदेश दिइँदैन भने त्यो कुरा चाहिँ त्यहाँ सर्वोच्चमा विचार हुँदाहुँदै पनि त्यो विषयवस्तुमा निर्णय लिएर अगाडि बढ्ने परिपाटी छ। त्यही व्याख्या गरेर उच्च अदालतले के गर्यो भने एकचोटि यो फिर्ता लिने कुरामा चाहिँ रिट पर्यो, फिर्ता गर्नु हुँदैन यो त्यो कुरा चाहिँ व्याख्या गर्नुपर्छ भनियो, स्टे अर्डर पनि मागियो अन्तरिम आदेश नदिएपछि, तर चाहिँ चाहिँ मुद्दा चाहिँ अहिले फुल बेन्डमा पुगेको छ, तर त्यही बिचमा चाहिँ कुनै एउटा जिल्ला अदालतले होइन त्यो मुद्दा सर्वोच्चमा भइरहेको छ, मैले यो विचार चाहिँ सहकारी के अरे फौजदारी कार्यविधि संहिताको 236 अनुसार मैले गर्नुपर्ने कार्य अहिले गर्दिनँ भनेर अदालतले रोकेकोमा त्यो उच्च अदालतले के व्याख्या गर्नुभयो भने यो कुरामा सर्वोच्चबाट अन्तिम आदेश नभएको हुनाले त्यो 236 फौजदारी कार्यविधि संहिताको 236 अनुसार यसमा माग यो सम्पत्ति शुद्धिकरण र सहकारी ठगी मुद्दा फिर्ता हुने वा नभने कुरा सुनवाई गरेर निरीक्षण गर्ने अधिकारमा छ त्यो गर्नु भनेर आदेश दिएपछि त्यसले धमाधम प्रत्येक जिल्लाबाट यो सम्पत्ति शुद्धिकरण र सहकारी मुद्दा चाहिँ फिर्ता त्यो सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दा फिर्ता भयो, तर सहकारी मुद्दा चाहिँ कायमै छ। अब यो सहकारी मुद्दाको टुङ्गो दुईवटा तरिकाबाट, या त अन्तिम फैसला भएर जोशी र निर्दोष भए पनि हुनसक्छ, अन्तिम फैसला नहुँदैमा पीडित र पीडित बिचमा पीडित र पीडक बिचमा सहमति भएर पनि मिलापत्र भएर पनि मुद्दा फिर्ता हुन्छ।
5: अबको
6: दिनमा ठुलो चुनौती चाहिँ रवि जलानीको टाउकोबाट हट्यो।
5: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु साहब, नमस्कार।
6: धन्यवाद।
5: विश्लेषक एवं अधिवक्ता वरिष्ठ अधिवक्ता डाक्टर

0: जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: नगरपालिका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: आवाज आ छैन, के पनि आ छैन आवाज।
0: केशव बरालजी, मलाई सुनिराख्नु भएको छ? के छ तपाईँको अवस्था? ठिक छ, आराम हुनुहुन्छ? नमस्कार।
1: एकदम आवाज आवाजै आ छैन, सुनिँदैन।
0: सुन्नु भएन मेरो आवाज? ठिक छैन आवाज?
1: आवाजै आएन।
0: केशव बरालजी सुन्दै हुनुहुन्छ अहिले?
1: हेलो,
0: सुनिरहनु भएको छ मेरो आवाज? सुनिरहनु भएको छ अहिले? आधुनिक श्रोता, हामी नेपाली बसमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बरालसँग कुराकानी गर्ने प्रयत्न गरिरहेका छौँ, र विशेष गरी अहिले नेकपा एमालेको अवस्था अब कस्तो छ, देश र सरकारको अवस्था कस्तो छ, राष्ट्रलाई समुन्नतितर्फ धकेल्ने गरी जनतासँग दुईटै नजिकको म्यान्डेट लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनयुक्त ढङ्गले काम गरिरहेको छ त, आज भ्रष्टाचारका फाइलहरू खुलिरहेका छन्, पूर्व मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मका सम्पत्ति शुद्धिकरणका मुद्दाहरूमा सरकारले एक्सन लिइरहेको छ, काम गरिरहेको छ, अब जनतालाई ठग जनतालाई ढाट्ने, अब फेसबुकबाट मात्र होइन, हिजो आश्वासनबाट अहिले फेसबुकबाट विकास होइन, अब व्यावहारिक रूपमा विकास हुनुपर्छ भन्ने ढङ्गले पनि अगाडि बढ्नुपर्छ। यतिखेर नेकपा एमालेका प्रभावशाली नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिले सुनिरहनु भएको छ? अहिले आवाज ठिक छ?
1: आवाज आइरहेको छैन।
0: अहिले सुनिरहनु भएको छैन? अहिले पनि आवाज छैन? बरालजी सुन्दै हुनुहुन्छ?
1: एकदम अलि आए छैन आवाज, मिलाउनु न त्यहाँ।
0: अहिले सुन्दै हुनुहुन्छ आवाज? ठिक छ।
1: होइन, त्यो कहाँ कहाँ बोल्या जस्तो नबुझिने गरी सुनिन्छ कि, राम्रो सुनिया छैन।
0: बोलाजी सुनिरहनु भएको छ मेरो आवाज? अहिलेको अवस्थामा जुन ढङ्गले सरकारले आफ्ना क्रियाकलापहरू अगाडि बढाइरहेको छ, सीमाको विषयमा प्रधानमन्त्रीले बोलेका विषय संसदमा उठिरहेका छन्, तपाईँले कसरी हेर्नु भएको छ?
1: अब यो यो देशको दुर्भाग्य हो कि अब आम नेपाली सार्वभौमसत्ता सम्पन्न जनताले झन्डै 182 सिट जिताएर देशमा सुशासन सुव्यवस्था सबै कुराको पोजिटिभ होला भन्ने आशमा जनताले मतदान गरे, तर चाहिँ सरकार बन्ने बित्तिकै नेपालकै इतिहासमा सबभन्दा डरलाग्दो ढङ्गले होइन एकै दिनमा 35 डोजर प्रयोग गरेर पछाडि चाहिँ सेनाको टोली राखेर होइन सुकुम्बासी बस्ती निष्कासन गर्ने कामहरू भयो, र उनीहरूको अहिले पनि बिजोग बेहाल छ देशभरि, यो बर्बाद छ एउटा कुरो भयो। अर्को कुरा, सम्मानित प्रधानमन्त्रीज्यूले जुन संसदमा 17 बोल्नुभयो त्यसले सिँगै देशले अत्यन्त पश्चातापको भुमरीमा परेको उहाँहरूलाई मतदान गरेका नागरिकहरूले पनि कस्तो मान्छेलाई कसरी चाहिँ हामीले चाहिँ जिताएछौँ भन्ने चाहिँ पश्चातापमा पर्या छन्। म सुझाव के दिन चाहन्छु भने वर्तमान सरकारका सम्मानित प्रधानमन्त्रीदेखि लिएर सबै टिमलाई कि तपाईँहरू राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता, लोकतन्त्र, वर्तमान संविधान र आम श्रमजीवी जनताको हक अधिकार र इज्जतको पक्षमा उभिनु भएन भने तपाईँहरूको भविष्य पनि छैन भन्ने चाहिँ आम जनताको भनाइ छ। अब त्यो कुरोलाई मनन गरेर आफूलाई करेक्सन गर्न म सुझाव दिन्छु।
0: होइन, अहिलेको अवस्थामा नेपाल भारत सीमा विवाद त छ नि त, होइन? प्रधानमन्त्रीले बोलेको विषय पनि त्यही त हो।
1: अब तपाईँले देखिहाल्नुभयो सुस्तामा चाहिँ त्यहाँ नागरिकहरू होइन, अब नदी किनारमा त के हुन्छ भने कहिले नदी कता हुन्छ त्यो त्यो त्यो छ, त्यहाँ चाहिँ यस्तो स्थिति छ, त्यहाँ चाहिँ सामान्य नागरिकले होइन प्रतिवाद गर्नुपर्ने, राज्य मौन बस्ने, राज्यले नबोल्ने, त्यसबारेमा सीमावर्ती क्षेत्रका दुवै देशका अधिकारीहरूसँग वार्ता गरेर कुराकानी गरेर हार्यतापूर्वक यस्ता विषय टुङ्ग्याउनु पर्ने ठाउँमा जनतामा एकदम निराशा पैदा भएको छ, र सीमावर्ती क्षेत्रका आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई असाध्यै पीडाबोध भइराखेका छ। त्यसमाले म सम्पूर्ण सीमावर्ती क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई अहिले अत्यन्त सतर्क भएर रहने र संयमित ढङ्गले अगाडि बढ्ने र स्थानीय प्रशासनलाई दुई देशको स्थानीय प्रशासनको बिचमा वार्ता गरेर स्थानीय विवादहरूलाई चाहिँ हल गर्न र झडपको वातावरण आउन नदिनको निम्ति चाहिँ सबैलाई म विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु।
0: होइन, सुस्तामा विवाद छ, होइन? अस्ति वर्दीधारी भारतीय एसएसबी प्रवेश गरेको कुरा आयो, स्थानीयहरूले त्यसको प्रतिकार, स्थानीयहरूले त्यसको प्रतिकार पनि गरे, होइन? यो विवाद समाधानका निम्ति उच्च स्तरीय कूटनीतिक डिप्लोमेटिक छलफल किन हुन सक्दैन भने क्या सीमा विवादको लागि?
1: हजुर,
0: डिप्लोमेटिक छलफल, डिप्लोमेटिक छलफल किन हुन सकेन? हिजोदेखि बडालजी अहिले फेरि सुनिरहनु भएको थियो, अहिले सुनिएन? डिप्लोमेटिक रूपमा छलफल किन हुन सकेन? हिजोदेखिका यी विवादहरू किन सुल्झिन सकेन?
1: यो विषयमा अब हाम्रो वर्तमान सरकारका अब सत्तारूढ दलका अध्यक्षदेखि लिएर परराष्ट्र मन्त्रीदेखि लिएर दौडा दौडी भएको छ, तर उहाँहरूले आफ्नो देशको नागरिकहरूको गम्भीर समस्याको बारेमा गम्भीरता साथ कुरो उठाउनु भएन कि भन्ने चाहिँ आशंका किन देखिएको छ भने भारत भिजिटबाट दुवैजना फर्किसक्नु भएपछि सुस्तामा यो घटना घट्या छ। सुस्ता मात्र होइन, उता कञ्चनपुरमा पनि त्यस्तो स्थिति भएको छ भने अन्यत्र पनि असहजको वातावरण चाहिँ भइराखेको छ। म के अनुरोध गर्न चाहन्छु भने यस्तो विषयलाई जतिसुकै छिटो होइन चाहिँ वार्ताद्वारा यस्ता कुरा हल गर्नको निम्ति र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको निम्ति चाहिँ बलियो बनाउन र खास गरिकन 17 गते जुन सम्मानित प्रधानमन्त्री बालेन शाहले जे संसदमा बोल्नुभयो त्यसको प्रतिक्रिया स्वरूप यी घटनाहरू घटेका छन्। त्यस हुनाले प्रधानमन्त्रीलाई यी सब विषयको जिम्मा लिनुपर्छ।
0: अब यो हिजोदेखिकै समस्या हो नि त, यो त होइन आज मात्र होइन नि त, होइन बडालजी? हिजोदेखिकै समस्या हो नि यो, होइन?
1: के भन्नुभयो?
0: लामो समयदेखिको समस्या हो, किन समाधान हुन सकेन?
1: तपाईँमा छिमेकीमा एउटै बाटाको मा घर बनाएर बसेका छौँ भने कहिलेकाहीँ समस्या हुन्छ, यस्तो ठुलो कुरो होइन। तर यो के छ भने यो समस्या किन बढ्यो त भन्दाखेरि 17 गतेको होइन हाम्रो देशको चाहिँ प्रधानमन्त्रीको अभिव्यक्तिको कारण अहिलेको ताजा समस्या सिर्जना भएको छ।
0: आज देश अब बजेट आयो होइन, बजेटमा धेरै महत्वाकांक्षी परियोजनाहरू छन्, बजेट कार्यान्वयनको चुनौतीहरू कतिको देख्नु भएको छ? राम्रा राम्रा विषयहरू आएछन् नि बजेटमा अहिले, होइन?
1: अनि बजेट आयो, बजेटको बारेमा अब अलि म एउटा अर्थशास्त्रको विद्यार्थी पनि भएको नाताले अलि लामै कुरा गर्नुपर्ने विषय हुन्छ, तर बजेटमा मैले हेरेको चाहिँ के छ भने यो देशका 3 करोड जनता मध्ये 75% जनताको निम्ति यो बजेटले केही पनि नयाँ सम्बोधन गरेको छैन, 75%को निम्ति होइन। अब गरिबको रेखा पनि भएका मान्छेलाई त्योभन्दा माथि उठाउने होइन, अति चाहिँ त्यो निम्न वर्गका गरिब किसान परिवारहरूलाई माथि उठाउने अनि त्यसपछि चाहिँ निम्न मध्यम वर्गलाई माथि उठाएर मात्रै मध्यम वर्ग विकास हुन्छ। अहिले मध्यम वर्गलाई सुविधा दिने काम त 5 लाख कर छुटबाट 10 लाख पुर्याउने काम गर्नुभयो होइन, तर यो यसले के छ भने सिँगै देशको टोटल पपुलेसनको चाहिँ 5% मात्रै छुने र ठुलो सङ्ख्यालाई यसले चाहिँ नछुने गरी बजेट आयो। त्यस हुनाले श्रेणी वर्गले दिलाई म के अनुरोध गर्न चाहन्छु भने वर्ग बिर्सिएर नेपाली समाजको नेपालको अर्थतन्त्र अगाडि बढ्दैन, किन भन्दाखेरि अर्थतन्त्र विकास गर्न श्रमिक वर्ग उत्साहित भएन भने, श्रमजीवी वर्ग उत्साहित भएन भने र यो देशको प्रमुख उत्पादक शक्ति किसान र प्रमुख उत्पादनको साधन भूमि भएको हुनाले त्यो क्षेत्र जागृत नभइकन त्यो नउठिकन मध्यम वर्गको विकास भन्ने जुन तपाईँको भनाइ छ त्यो सफल हुँदैन। त्यसले गर्दाखेरि चाहिँ वर्ग बिर्सिने काम गर्नुभयो भने नेपालमा कुनै पनि निर्णयहरू त्यो व्यवहारमा लागू हुनको निम्ति कठिन हुन्छ।
0: होइन, बजेट त नागरिक मैत्री छन् त, होइन? इनोभेसनका कुराहरूमा, नव प्रवर्तनका कुराहरूमा, होइन बजेट त नव प्रवर्तनदेखि लिएर अहिलेको अवस्थामा डिजिटलाइजेसन जाने कुराहरूमा त राम्रो ढङ्गले व्याख्या गरिएका छन् त, होइन? त्यसमा
1: होइन, डिजिटलाइजेसनले कति पर्सेन्टलाई छुन्छ यो देशको टोटल पपुलेसनको? डिजिटलाइजेसन गर्ने ठिक छ, त्यसपछि एआईलाई विकास गर्ने पनि ठिक छ, अनि यहाँ
0: कृषकहरूका लागि पनि छ
1: गर्ने पनि ठिक छ, तर त्यसले प्रत्यक्ष छुनी भनेको चाहिँ टोटल यो देशको 3 करोड पपुलेसन मध्ये 5% 5-15% त्यसले प्रभावित पोजिटिभ पार्ला, तर आम नागरिकको निम्ति चाहिँ के हो त भन्ने कुरो जनताले प्रश्न गरिराखेका छन्।
0: अब नेकपा एमाले भित्रको विवाद चाहिँ सुल्झिएको हो अहिले एक ढिक्का भएर केपी ओलीकै नेतृत्वमा?
1: आवाज बन्द भयो,
0: एमाले सग्लो भएर अगाडि बढ्छ? अब
1: आवाज बन्द भयो, फेरि
0: सुन्दै हुनुहुन्छ?
1: त्यहाँ तपाईँको प्राविधिक समस्या छ केही?
0: नेकपा एमाले अब एक ढिक्का भएर अगाडि बढ्छ अहिलेको अवस्थामा?
1: अलि सुनिएन, सुनिएन,
0: एमालेको विवाद कहाँ पुग्यो?
1: हजुर,
0: एमाले भित्र एक ढिक्का
1: होइन, अब नेकपा एमाले श्रमिक वर्ग मुक्तिको निम्ति 6 सालमा कर्ण पुष्लालको अगुवाईमा स्थापना भएको यो पार्टी हो र आम श्रमजीवी वर्गको हितको निम्ति र राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र राष्ट्रिय समृद्धिको बाटोमा चाहिँ अगाडि बढ्दा त्यसको जसले गरे पनि समर्थन गर्छ र त्यसलाई बाधा पुग्ने कुरा चाहिँ विचार र व्यवहार देखियो भने त्यसको विपक्षमा नेकपा एमाले उभिन्छ। त्यसकै निम्ति गठन भएको यो पार्टी हो। त्यसले गर्दा यसले चाहिँ वर्ग बिर्सन मिल्दैन, लोकतन्त्र बिर्सन मिल्दैन। वर्तमान संविधानको निर्माता पनि भएको हुनाले वर्तमान संविधानलाई होइन संकुचित गर्ने र संविधानका आधारभूत कुरालाई गडबड गर्ने कुरालाई नेकपा एमाले सहँदैन।
0: पार्टी एक डेका भएर अगाडि बढ्छ होइन, केपी ओलीकै नेतृत्वमा अब फेरि
1: होइन, नेतृत्व नेकपा एमालेको नेतृत्वमा व्यक्तिको व्यक्ति एउटा व्यक्ति के हो र कुनै पनि व्यक्ति केही पनि होइन, केशव बडाल पनि केही होइन, अरू पनि केही होइन, तर नेकपा एमालेको सिङ्गो पङ्क्ति स्वदेश र प्रवासमा रहेका चाहिँ होइन लाखौँ लाख नेकपा एमालेको पङ्क्तिले यी कुरालाई डरसित बोक्नुपर्छ। व्यक्तिगत रूपमा को आउने जाने भनेको त स्वाभाविक कुरो हुन्छ समाजमा, त्यो कुनै त्यो कुनै ठुलो कुरो होइन।
0: यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद केशव बडालजी, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता केशव बडाल, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: हर विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी बैंक, सबैका लागि बैंक, डिसोम फाइबर नेट।
0: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर धन्यवाद, गुड मर्निङ।
0: होइन डाक्टर साहब, देशको चित्र कस्तो छ, खाका कस्तो कोरिएको छ यतिखेर, तपाईँ कसरी हेरिरहनु भएको छ अहिलेको सरकार र यी कार्यहरूलाई?
5: खास गरी त तपाईँको अहिलेको बजेटको उसबाट मैले देश कता गइरहेछ भन्ने कुरालाई हेर्नुपर्छ जस्तो लाग्छ। बजेट अर्थमन्त्रीले भर्खरै मतलब चाहिँ प्रस्तुत गर्नु भएको छ। अब सर्व बजेट हेर्दाखेरि चाहिँ अब मैले चाहिँ खोइ अब यो के अरे मजदुरहरूको विषयलाई लिएर किसानहरूको पक्षमा बजेटले कुनै पनि कुराहरू एड्रेस गरेको पाइनँ। किसानहरूमा पनि अलिकति धनी किसानहरूलाई 2 करोडभन्दा बढी लगानी गर्नेलाई 40% सब्सिडी दिने खालको कुराहरू देखेँ। अब गरिबीलाई उठाउने र अनि अब तपाईँको अहिले 20 लाखभन्दा बढी किसानका छोराहरू मजदुरको रूपमा विशेष गरी खाडीहरूमा हुनुहुन्छ, उहाँहरूलाई स्वदेश फर्काएर रोजगारी दिने खालको कुनै पनि कुराहरू मैले देखिनँ। अब त्यस्तै गरेर तपाईँको स्वास्थ्यमा पनि भइरहेको बिमा कार्यक्रमलाई पनि हटाएर फेरि रिस्ट्रक्चरिङ गर्ने भन्ने कुराहरू गर्नुभएको छ, त्यो पनि उहाँले हतारमा काम गर्नुभयो र अहिले लाखौँ लाख गरिब मान्छेहरू उपचारबाट वञ्चित छन्, रोग पालेर भएका छन्। कतिको त मलाई लाग्छ अहिले यो घटनाले गर्दाखेरि मृत्यु भएको छ, सरकारले डाटा निकालेर हेरे पनि हुन्छ। अब त्यसैले गर्दाखेरि हामीले अनि त्यस्तै गरिबीको रेखामुनि रहेका गरिबका छोराछोरीहरू जो मतलब चाहिँ अहिले पनि बाल मजदुरको रूपमा काम गरेको छन्, उनीहरू सरकारी स्कुलमा समेत पढ्न जान सक्दैनन्। पढ्न गयो भने 4-5 क्लास पछाडि स्कुल छोडिरहेको डाटाले देखाउँछ। ती गरिब विद्यार्थीहरू गरिबका छोराछोरीलाई पढ्नको निमित्त आवासीय विद्यालयहरू ठाउँ ठाउँमा खोल्नु पर्नेमा अब त्यस्तो खालको कुनै पनि तिनीहरूले शिक्षा पाउने खालको वातावरण मैले अहिलेको बजेटमा देखिनँ र भएको शिक्षाको बजेट पनि कटौती गरेको पाएँ। अब यो मैले बेसिकली हेरेँ त शिक्षा र स्वास्थ्य मेजर कुरा हो, त्यस पछाडि रोजगारीको विषय हो भन्छु। त्यस्तै गरेर अब बजेटमा चाहिँ अहिले उहाँहरूले चाहिँ लिबरल इकोनोमीको कुराहरू त उठाउनु भएको छ, तर अब सरकारसँग पैसा छैन अनि हामीले ऋण काढेर चाहिँ धेरै कुराहरू गर्नुपर्नेछ। अब कर्मचारी पाल्नलाई नै 12-14 खर्बको उहाँहरूले प्रस्तुत गर्नुभएको छ, यो पुरानै खालको बजेटको रूपमा आएको देख्छ। र खास गरी देश बनाउने हो भने चाहिँ उहाँहरूले चाहिँ अर्कै ढङ्गबाट बजेट प्रस्तुत गरेको भए हुन्थ्यो जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ प्राइभेट सेक्टरसँग चाहिँ पैसा छ, नेपालका चाहिँ धनी व्यापारीहरूसँग पैसा छ, नेपाली जनतैसँग पनि धेरैसँग पैसा छ, त्यो पैसा ब्याङ्कमा थुप्रेर बसेको छ, त्यसलाई चलायमान गर्ने गरी निजी क्षेत्रको लगानीमा ठुल्ठुला चाहिँ मतलब चाहिँ बाटाहरू बनाउने, ठुल्ठुला प्रशोधन केन्द्रहरू बनाउने, अनि त्यस्तै गरेर चाहिँ अब अरू योगदानमा आधारित शिक्षाका प्रोग्रामहरू ल्याउने, त्यसै गरेर कुनै पनि संरचनागत सुधार गर्ने गरी बजेटमा आएको देखिनँ। अब खास गरी के भयो भन्दाखेरि अलिकति मध्यम वर्गको कर्मचारी वर्गलाई चाहिँ खुसी पार्ने गरी 10 लाखसम्मको क्यापिङ राखेर गर्नुभएको चाहिँ देखिन्छ। एउटा अब त्यो एउटा वर्गको लागि त एड्रेस गऱ्यो होला, तर हाम्रो जुन चाहिँ मतलब चाहिँ जग छ, गरिबको जुन जग छ र जुन चाहिँ मतलब किसानहरू छन् र मजदुरहरू छन्, तिनीहरूले मतलब उठ्ने खालको यो बजेटमा एड्रेस नभएको मैले देखिरहेको छु। त्यसैले गर्दा बजेटलाई चाहिँ उहाँहरूले अब यो वर्ष त यस्तै गर्नुभयो, आउने वर्षमा चाहिँ यो ढङ्गबाट बजेट नल्याउनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
0: अहिले आएको बजेटमा चाहिँ नागरिकका पीडाहरू, विपन्नका पीडाहरू, होइन समग्र चाहिँ देशको समस्या यो बजेटले बोलेको छैन, बजेट महत्वाकांक्षी आयो, बजेट कार्यान्वयनमा समस्या हो, त्यसो भए बजेटले चाहिँ उल्लेख गरेका लगानीका वातावरणहरूदेखि लिएर ऋणदेखि लिएर राजस्वदेखि लिएर यी कुराहरू चाहिँ उठाउन सकस हो अहिले यो देशमा?
5: हजुर, पहिलो कुरा त उसले के गर्यो भन्दाखेरि अब जस्तो बिजुलीमा ट्याक्स लगाएको छ, त्यस्तै गरेर तपाईँको चाहिँ के अरे अस्पतालमा उपचार गर्दाखेरि अब ट्याक्स लगाएको छ, त्यो ट्याक्स तिर्ने त्यही गरी जनताले नै हो। त्यसैले गर्दाखेरि चाहिँ अब 50 युनिटभन्दा बढी बिजुली बाल्ने पनि अब त्यो सामान्यतया एउटा गरिबले पनि बढी नै खर्च गरेको छ। यसमा त ठिक 100 युनिटसम्म बिजुली बाल्ने गरिबी रेखामा नि रहेको मान्छेहरूलाई त बिजुली फ्री गरिदिनुपर्ने, त्यसको ठिक उल्टो ट्याक्स लगाएको छ। अब त्यस्तै गरेर तपाईँका बिजुलीका गाडीहरू बिजुलीबाट चल्ने गाडीहरूलाई मतलब चाहिँ प्रोत्साहन गरेर सस्तो रेटमा नेपालमा भित्राउनु पर्नेमा जसको मूल्य बढाउने काम गरिएको छ, त्यसको अर्थ हुन्छ फेरि पनि पेट्रोल डिजेलको आयातलाई नै हामीले प्राथमिकतामा राखेका छौँ। अनि हामी मतलब चाहिँ फेरि उहाँहरू भन्दै हुन्छ कि अब 10,000 मतलब चाहिँ मेगावाट बिजुली उत्पादन गर्ने, देशबाट बिजुली बाहिर बेच्ने भन्दै हुन्छ। अब त्यो खालको मतलब चाहिँ बिजुली कन्ज्युम गर्ने खालको उत्साहित वातावरण बनाएको देखिएन। अर्को चाहिँ बिजुली उत्पादन गर्ने कुरामा पनि प्राइभेट सेक्टरलाई इन्भल्भ गर्ने गरी ठुल्ठुला प्रोजेक्टहरू बनाउनको निमित्त राष्ट्रिय पुँजीपतिहरूलाई मतलब जिम्मा दिने खालको पनि हामीले देखेनौँ। त्यसले गर्दा समग्रमा म चाहिँ के भन्छु भन्दाखेरि यो देश बनाउने हो भने देशसँग पैसा हुँदैन, तर देशसँग नीति हुन्छ र पोलिसी हुन्छ भन्छु म। त्यो नीति र पोलिसी दिनुपर्छ। एउटा म सानो सुझाव दिन चाहन्छु यहाँको मतलब चाहिँ मिडिया मार्फत, जस्तै किसानहरूलाई हामीले चाहिँ बजारको व्यवस्थापन गर्न सकेको छैन। जस्तै अहिले यो बजेटले अब आउने उसमा चाहिँ किसानहरूले दुध मतलब बाटोमा बेच्नु पर्दैन, त अब उहाँहरूको गोलमेडाहरूले बजार पाउँछ, त आलुले बजार पाउँछ, त धानले बजार पाउँछ, त तोरीले बजार पाउँछ, त यो आम सवाल त प्रश्न यो जीवित रहन्छ नि त। त्यसैले अहिले फेरि बजार पाउँदैन, यो बजार सुनिश्चित गर्ने गरी उहाँले एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि सरकारले यसमा कुनै पनि पैसा लागू गर्न इन्भेस्ट गर्नु पर्थेन। जस्तै किसान र व्यापारीको बिच व्यापारीलाई जोड्नको निमित्त एउटा सेतुको रूपमा चाहिँ सरकारले काम गर्न सक्थ्यो, र किसानहरूले उत्पादन गरेको कुनै पनि वस्तुको 20-25% मुनाफा दिएर व्यापारीहरूलाई किन्नुपर्ने खालको एउटा पोलिसी बनाइदिने, अनि व्यापारीहरूले पनि बजारमा बेच्दाखेरि 20%भन्दा बढी नाफा नलिकन बेच्ने खालको एउटा मोडालिटी मात्रै बनाइदिएको भए पनि मतलब किसानहरूले बजारको ग्यारेन्टी हुन्थ्यो। अब व्यापारीहरूले किनबेच त गरिरहेछ, तर उनीहरूले मतलब चाहिँ मनलाग्दी ढङ्गले किनेको छ र सस्तोमा किन्छ र बजारमा महँगोमा बेचिरहेछ। त्यसैले गर्दाखेरि त्यो खालको एउटा राष्ट्रिय नीति त्यो बनाइदिएको भए हुन्थ्यो, र अनि अब किसानहरूको उत्पादन चाहिँ राख्नको निमित्त कोल्ड स्टोरहरू ठाउँ ठाउँमा बनाउनको निमित्त सरकारले सक्दैन भने व्यापारीहरूलाई नै लगानी गरेर कोल्ड स्टोरहरू
0: बनाइदिनु। यसको मतलब अहिलेको बजेटले चाहिँ निजी क्षेत्रलाई उपेक्षा गर्यो होइन, निजी क्षेत्रले स्वागत गरे पनि कता कता यो बजेटमा चाहिँ उनीहरूका भावनाहरू समेटेको छैन।
5: निजी क्षेत्र त हाम्रो आर्थिक समृद्धिको हामी इन्जिन हो भन्छु, जस्तै तपाईँ आफै हामी नै हेरौँ न विश्वको इतिहास, चाइना 1980 कसरी बने त डेङ क्षेत्रले निजी क्षेत्रलाई विश्वका विभिन्न कम्पनीहरूलाई, जापानिज कम्पनीहरूलाई, अमेरिकन कम्पनीहरूलाई चाइनामा बोलाएर उद्योग स्थापना गर्न दिएर अनि तिनीहरूकै मतलब पुँजी लगानीबाट उनीहरूकै ब्रेनहरू युज गरेर चाइनाले हात यत्रो फड्को माऱ्यो। भारतले पनि निजी क्षेत्रलाई मतलब अगाडि बढाइरहेको छ। जुनसुकै देश बन्नको निमित्त निजी क्षेत्र पहिला सुरुमा चाहिन्छ नै, देश गरिब हुँदाखेरि त्यो कुरा एकदम महत्त्वपूर्ण विषय हो र त्यसको इकोनोमी चाहिँ निजी क्षेत्रले नै उठाउँछ। अब हाम्रोमा चाहिँ अहिले निजी क्षेत्रलाई चाहिँ एकदम मतलब चाहिँ दुरुत्साहित गर्ने उस्तै मतलब परेको खण्डमा चाहिँ मान्छेहरूलाई चाहिँ पक्रिने, थुन्ने, जेलमा हाल्ने, व्यापारीहरूलाई व्यापार देशबाट लखेट्ने खालको नीति चाहिँ पुरानो सरकारले पनि लियो, नयाँ सरकारले पनि त्यही कुरालाई निरन्तरता दिएको देख्छु। उदाहरणको लागि अस्ति भर्खरै तपाईँको के अरे नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको सिइओलाई पक्रियो, जुन कि कुनै कारणै थिएन, गलत काम गरेको छ सरकारले, त्यो खालको कुराहरू भयो भनेदेखि त मतलब देशमा त लगानीको वातावरण बन्दैन, अनि देशमा लगानीको वातावरण बनेन भने बाहिरबाट लगानी आउने कुरा त झन् हामीले कल्पना पनि गर्न सक्दैनौँ। त्यसमा सरकारले के मात्रै गर्यो भने खालि जागिर खुवाउने, कर्मचारीहरूलाई मतलब चाहिँ राख्ने र आफ्नो मेकानिजमलाई चाहिँ निरन्तरता दिने मात्रै काम गर्यो। रोजगारीको क्षेत्रमा, गरिबी उन्मूलनको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्नेतिर कुनै पनि मतलब चाहिँ तयारीहरू, बाटोहरू निर्माण गरेको देख्दिनँ। अब एउटा कुरा मलाई मतलब चाहिँ महत्त्वकाङ्क्षी भए पनि मन परेको चाहिँ के हो भन्दाखेरि, आइटी सेक्टरले फड्को मारेर नेपालबाट चाहिँ सफ्टवेयरहरू बेचेर ठुलो मात्रामा चाहिँ हामी चाहिँ नेपालमा चाहिँ रेभेन्यू भित्राउन सक्छौँ, पुँजी भित्राउन सक्छौँ भन्ने खालको परिकल्पना गरेको छ। अब त्यसलाई चाहिँ मतलब चाहिँ उसले सफल गर्न सक्यो भने त्यो एउटा अहिलेको देशलाई डिजिटलाइज गर्ने र मतलब चाहिँ त्यो कुराहरू चाहिँ अगाडि बढाउने कुरा चाहिँ सकारात्मक रूपमा हामीले लिनुपर्छ। अब त्यो उसले गर्न सक्यो भने त्यो राम्रो, तर त्यसको लागि पनि अब मलाई त मैले धेरै बुझेको चाहिँ छैन। काठमाडौँको सिउचाटारमा डाटा सेन्टर खोल्ने भनेर सुनेको छु, मैले मेरो अध्ययनमा त धेरै ठुलो मतलब चाहिँ बिजुली र पानीको ठुलो मतलब चाहिँ डाटा सेन्टरलाई जरुरी हुन्छ, त्यो धेरै तातो हुन्छ, त्यसको लागि त काठमाडौँमा पिउने पानी नै पुगिरहेको छैन, उहाँहरूले पानी कहाँबाट म्यानेज गर्नुहुन्छ त्यो चाहिँ उहाँहरूको पाटो हो। तर त्यो सोच चाहिँ आफैमा एउटा राम्रो खालको सोच हो, तर जबसम्म हामीले कृषिलाई मतलब चाहिँ एउटा के अरे औद्योगिकरण गर्दैनौँ र किसानहरूलाई चाहिँ मल बिउ मतलब दिने व्यवस्था गर्दैनौँ र उनीहरूले काम गर्ने उपकरणहरू हामीले चाहिँ खरिद गर्ने खालको वातावरण सही ढङ्गबाट गर्दैनौँ भने, जबसम्म किसानलाई उठाउँदैनौँ भने हाम्रो रोजगारीको ठुलो मतलब चाहिँ पाटो त्यहाँबाट उठ्न सक्दैन, त्यसैले गर्दा देशको चाहिँ गरिबीको चाहिँ उन्मूलन हुन सक्दैन भन्ने मेरो चाहिँ मान्यता छ।
0: होइन, अहिले सरकारले त अब देशमा स्वरोजगारीदेखि लिएर अब हरेक क्षेत्रमा चाहिँ जनताका भावनाहरूलाई समेट्ने, अब चाहिँ यो सरकारलाई फेल हुने सुर त छैन, होइन, यसले चाहिँ कम्तीमा पनि देशमा अब सुशासन कायम गर्ने, अबको यो दिएको 5 वर्षभित्र यो म्यान्डेटभित्र चाहिँ एउटा एउटा खाका तय गर्ने चाहिँ काम त हुनु पर्ला। तर कता कता राजनीतिक हिसाबले अहिले सरकारमा भएका कतिपय मन्त्रीहरूका विवादहरूदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर यावत कुराले चाहिँ कतै यसबाट पनि जनता निराशातर्फ त धकेलिँदै छैनन् डाक्टर साहब?
5: होइन, अब यो त एक वर्षमा नै पुरै क्लियर नै भइहाल्छ। बजेटको हिसाबले हेर्दाखेरि चाहिँ धेरै आशा गर्नुपर्ने ठाउँ देखिँदैन। 7% ग्रोथको कुरा गर्नुभएको छ जिडिपीको, त्यो सम्भवै छैन। त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ तपाईँले जुन कुराहरू गर्नुभएको छ मन्त्रीहरूको, प्रधानमन्त्रीहरूको अलिकति मैले चाहिँ त्यति मेच्योरिटी देख्दिनँ। अब जस्तो खास कुरा के छ भने रविजी राज्यसभाको अध्यक्षको मेच्योरिटी र प्रधानमन्त्रीको पपुलारिटी, यो दुईटा कुरालाई चाहिँ उहाँहरूले मिलाएर अगाडि बढाउन सक्नुभएको भए चाहिँ, र अहिले पनि ठाउँ छ त्यो गर्नुभयो भने चाहिँ अत्यन्तै राम्रो हुनसक्छ। तर त्यो खालको दुईटा चिजको मेच्योरिटी र पपुलारिटीको के अरे चाहिँ सङ्गम भएको, त्यसको मिलन भएको, त्यसले चाहिँ मतलब चाहिँ छलफल भएर एक ढङ्गबाट अगाडि बढेको चाहिँ म देख्दिनँ। त्यसले गर्दा उहाँले मतलब चाहिँ संसदमा गर्नुभएको प्रस्तुति होस् या सीमाको विषयमा बोल्नुभएको कुराहरू होस् या त्यति मात्रै छैन मतलब चाहिँ जस्तो भारतसित गरेको व्यवहार होस्, त्यसले चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ हाम्रो बिग्रिराखेको छ सरकारको तर्फबाट। अब त्यसलाई सच्याउनको निमित्त, ढाकछोप गर्नको निमित्त थोरै मतलब चाहिँ राष्ट्रपतिको अध्यक्ष रविजीले चाहिँ प्रयास गर्नुभएको छ र रविजीले गर्नुभएको प्रयास चाहिँ सराहनीय छ। तर अब एकजनाले बिगार्ने अर्कोले बनाउने मतलब चाहिँ एउटै पार्टीभित्रको दुई धार चल्यो भनेदेखि त त्यो धेरै लामो समयसम्म पनि जान सक्दैन। जस्तै अब अहिले भर्खरै गृहमन्त्री फेरि सुदन गुरुङलाई उहाँहरूले बनाउनु भयो, त्यो पनि एउटा मतलब चाहिँ अचम्मको विषय भएको छ। पब्लिकले अलिकति जस्तै हिजो जुन के कारणले उहाँलाई निकालिएको थियो र आज के भएर उहाँलाई फेरि पुनरावृत्ति गरियो त भन्ने प्रश्नको जवाब चाहिँ सरकारले जनतालाई दिएको छैन, मैले चाहिँ बुझेको छैन। किन हिजो के कारणले उहाँलाई निकालियो, बर्खास्त गरियो, आज फेरि के कारणले पुनर्नियुक्ति गरियो त भन्ने कुरा चाहिँ सरकारले जनतालाई बुझाइदिनुपर्छ, त्यो प्रश्न चाहिँ अनुत्तरित छ। र अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि गृहमन्त्रीजीको जुन मुभ छ अलिकति त्यो उडन ठेउलो केटाकेटी जस्तो देख्छु म। जस्तै अब अस्ति सुकुम्बासी बस्तीमा गएर माफ माग्नु भयो, अब त्यो भनेको के त, त्यो त उहाँकै पालामा अथवा उहाँहरूकै सरकारले गरेको कुरा हो। अब त्यसो भएदेखि त सुकुम्बासीसँग उहाँले माफ माग्नु भनेको त सरकारले माफ मागेको, त्यो भए त हिजो जुन ढङ्गबाट उहाँहरूमाथि ज्यादा दिपो डोजर लगाइयो त्यो प्रक्रिया त गलत भयो भन्ने बुझ्नु पर्यो। त्यहाँ त दुईटा मान्छेले त आत्महत्या पनि गरिसकेका छन्, अहिले होल्डिङ सेन्टरमा धेरै मान्छेहरूको भयावह छ, बिजोग छ, होइन? त्यसैले गर्दाखेरि अब त्यस्तो हो भनेदेखि त अब प्रधानमन्त्रीले संसदमा माफी माग्नु पर्यो, गृहमन्त्रीले मात्रै मागेर त भएन, र त्यो माफी मागेर मात्रै भएन, त्यो मानवीय मूल्य मान्यता र जुन आँसु बगेको छ, जुन खालको कुण्ठा छ र जुन गरिबहरूलाई अपमान गर्ने कुरा भएको छ, त्यो अपमानको मूल्य त फेरि पैसाले पनि हुँदैन। त्यसैले गर्दाखेरि यस्ता खालका कुराहरू हामीले जुन देख्छौँ, पहिला चाहिँ मतलब चाहिँ मान्छेहरूलाई ठोक्ने अनि त्यो पहिला चाहिँ मतलब प्रहार गर्ने, पहिला चाहिँ बुट बजार्ने, अनि त्यस पछाडि गएर चाहिँ फेरि सरकारको नाताबाट माफ माग्ने। अब यो त अलिकति मतलब चाहिँ के अरे यो केटाकेटी मतलब प्रस्तुति भयो सरकारले गर्ने खालको, यस्तो खालको व्यवहार चाहिँ त्यति उपयुक्त हुन्छ जस्तो लाग्दैन। यसरी नै अगाडि बढ्नुभयो भने सरकार चाहिँ सफल हुनेतिर चाहिँ म चाहिँ देख्दिनँ।
0: हस् डाक्टर, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। हजुर, राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300।
3: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ब्याङ्की खैमत बिले क्योदे ATM मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: दमोलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु। फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी लोकल

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: चुनाव आइरहन्छ, सरकार फेरिरहन्छन्, सरकारसँगै फेरिरहन्छन् त केवल सत्ता र सत्ता वरिपरि चार्नेहरूको भविष्य, तर जनता र देशको मुहार कहिले फेरिन्छ? म पार्टी त पार्टी भन्दै झगडा गर्ने, भोट हाल्ने भुइँ कार्यकर्ताले के पाए? आज देश नबन्नु र लुटिनुमा गलत नेतृत्वलाई जिताउने सबै जनता र कार्यकर्ता पनि दोषी हुन्। सबैले सोच्ने समय आएको छ।
1: साँच्चै बुझ्ने र बुझाउने समय आएको छ, तर बुझाउने पो कसरी?

देश नभने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौँ, नराम्रोलाई रोज्छौँ अनि राम्रो।

ए न त भने सिङ्गापुर न त आयो रेला, भएको दोक बन्द गर्यो देश डुबाउने खेला, आफ्नो काण्ड लुकाउन र सत्तामा रहिरहन, न त पार्टी न त वादी छेपारो।

ए महँगो प्रदेश धेरै संसद पाल्दा पर्यो रिन, न विकास न आमदानी खर्च मात्रै किन, देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ, जो सत्तामा पुगे पनि देश डुब्छ।

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ आज, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र।

दलित धुरो जति धनी सफल शिक्षित भनी खुला जातको हेर्ने नजर उस्तै छ मन मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू

विश्वभन्दा 20 वर्ष हामी पछि पर्यौं, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौं, चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने नबेकेर विदेश नीति बनाउन नि जान्ने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि पोसाउ त देश चलाउन हामी सक्छ।

हामी गोर्खाली, हाम्रो नेपाल हाम्रो पुर्खाहरूको जितको चिनारी हुन्। कसैले नबनाउन् ठिक छ, तर नबिगारुन् अनि कसैलाई नबेचुन्। हामी मरे पनि हाम्रो देश बाँचिरहोस्, हाँसिरहोस्।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403014।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता उडेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदाय को आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9840611818
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
5: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
4: अनि त्यो कहाँ पाइन्छ त
5: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
7: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
8: 9560343434 भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ फोन नम्बर 9856363 9856607 र 9856608
1: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड
1: फोन नम्बर 9828280 9815104539
6: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
9: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: टिकास्टा उद्योग
1: ब्यास 4 मेन रोड दमौली तनहु
0: प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन 9816161326 9843006605 9819113627 0635650025
2: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 9846-62-803। दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
5: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै ना युआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
9: दमौली एफएम 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
6: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
7: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी
8: हो र कति खोजे पदम चोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066673344
11: कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
1: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
11: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844695436 9805141437
1: ब्यास 3 प्रशासन चोक दमौली
0: दमौली FM 94.2 समुदायको

0: स्वर पूर्ण कला बेसी र करण परियार, शब्द तथा लय सिर्जना दीपक विश्वकर्मा, एरेन्जर यमन खनाल, पीआर बेटी, महिला आवाजमा 6054-1246, पुरुष आवाजमा 6054-1247, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल 9894-40400।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
2: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
4: आफै विवरण खैमै आपिन, खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी, सुमी बैंक आफै बने आरी।
5: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
6: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 9058500700,
8: 9864-40344।

0: शिला क्यासेट सेन्टर सगौरा प्रस्तुत गर्दछ देवेन्द्र खत्रीको लोकदोहोरी गीत सनसनी। भद्रवलीको उत्कृष्ट लय सृजना अनि देवेन्द्र खत्रीको उत्कृष्ट शब्द सृजना भित्र टंक तिमल सिन्हा र टीका पुनको सुमधुर आवाज लोकदोहोरी गीत सनसनी अब बजारमा।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त साधै सनलाइट पुग्ने छ।
0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा

0: पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: www.freenepalisang.com।
1: दमौली FM 94.2 समुदाय को आवाज।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827848448, 9846554495 र 9846011818।
5: अनि तयो कागज के मे छिं वा?
6: आ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: आ
6: चर चाहिँ तले लालपर्दी
5: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई बिषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना।
7: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश।
8: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
9: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
12: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413383290, 9811751760।
13: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
11: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टील, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98560 69 17 र 98560 68 67।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63 444, 98560 60 656।
0: दमौली एफएम 94.2 समुदायको

सानैदेखि दुःख पाउँदै यहाँसम्म आएँ। मेरो बाबाको साथ छुट्टीसँगै तिम्रो साथ पाएको थिएँ। लाग्थ्यो मेरो बाबाको अभाव तिमीले हुन दिन्नौ। अनगिन्ती सपना देखाइ, एक दिन पनि खुसीको छेड देख्न नदी सदा सदाको लागि पराई भयो। ठिक छ, तिम्रो दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। म यो ठाउँमा होला नहोला, तर स्वर्गमा अवश्य भेट हुनेछ। सानो म तिम्रो सामु कहिले आउने छैन, तिमी जहाँ जानु सुखी रहनु है।

0: किन आँखा देख्दैन? मान्छेको ज्यान गयो भए के हुन्थ्यो? उसमा लाएर पनि आँखा देख्दैन क्या हो?
1: आँखै देखेन भन्छ त यति राम्रो ड्राइभर नेपालकै राम्रो जस्तो लाग्छ होइन?

0: EFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिभिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: कॉलेज अफ मेडिकल साइंसेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आ

0: 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरे खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्की निल पर्दिमो न्यो तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना

0: होइन कसरी बस्छ हो त्यसरी
1: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
0: अनि त्यो कहाँ पाइन्छ त
1: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
3: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816664683
1: 9856343434
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
2: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास 3 सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9014852518 र 9065153332

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान, रासपाको उदय अस्थिर र भूराजनीतिक चलखेलको परिणाम भएको एमालेको निष्कर्ष, काँग्रेसमा आन्तरिक एकताका लागि संस्थापनद्वारा इतर पक्षलाई साथ बुझे प्रस्ताव, चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि इलामका 53 उद्योग बन्द हुँदै 3000 किसान संकटमा, रासपाको लुम्बिनी सभापतिमा शालिग्राम घिमिरे निर्वाचित, यस वर्षको मनसूनमा काठमाडौँका 128 स्थान डुबानको जोखिममा, 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा, माकी कहाँ छन् भन्ने कुरामा सरकार अनभिज्ञ, विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट, बर्दियामा ट्रकले प्रहरी टोलीलाई ठक्कर दिँदा एक सशस्त्र प्रहरीको मृत्यु, अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, हस्ताक्षर लगत्तै हर्मुज स्ट्रेट खुल्ने, सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झन्डै 3 गुणाले बढ्यो, र फिफा विश्वकपमा हाइटी विरूद्ध 1-0 जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह सीको शीर्ष स्थानमा, अस्ट्रेलिया र टर्की बीचको खेल भने जारी, टर्की विरूद्ध अस्ट्रेलियाको शुरूआती अग्रता।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान गर्नु भएको सम्बन्धी खबरबाट परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिने भ्रमणमा आज बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सफल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ। समारोहमा उहाँले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने पनि कार्यक्रम रहेको छ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मन्त्री खनालले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण पनि गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। राजनीतिक विश्लेषक तथा वरिष्ठ अधिवक्ता गान्धी पण्डितले कुनै पनि घटनाको छानबिन हुन सक्ने तर त्यसको प्रतिवेदन गोप्य राख्नुपर्ने कानूनी व्यवस्था छानबिन ऐन 2026 नै स्पष्ट रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता पण्डितले प्रतिवेदन सार्वजनिक नगरेकै भरमा प्रतिपक्षले विरोध गरिरहनुभन्दा छानबिन ऐन 2026 नै संशोधन गर्ने विकल्प तर्फ ध्यान दिनु विवेकपूर्ण हुने सुझाव दिनुभयो। प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीले औपचारिक रूपमा संसदमा बोल्न नहुने शब्दहरू बोलेको भए तापनि यसै विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्ध थप बिगार्न नहुनेमा जोड़ दिनुभयो। संसदको गरिमा र कूटनीतिक मर्यादा अनुकूल नभएका विषयलाई थप विवादित बनाउँदा त्यसले नकारात्मक परिणाम दिने उहाँको तर्क रहेको छ। त्यसको सार्वभौमिकताको रक्षा नै सबैको साझा उद्देश्य भएकाले यस्ता समस्यालाई बल्झाउनु भन्दा पनि सुल्झाउनेतर्फ सबै पक्ष उन्मुख हुनुपर्ने उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा विभिन्न सकारात्मक आशाहरू देखाएको पनि उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारको नियतमा खोट नभए पनि कार्य अनुभवको कमी देखिएको उहाँको विश्लेषण छ। रवि लामिछानेको कानूनी र संगठित अपराधको मुद्दा फिर्ता भइसँगै लामिछानेका लागि कानूनी रूपमा अब कुनै बन्देश नरहेको वरिष्ठ अधिवक्ता पण्डितले स्पष्ट पार्नुभयो। अब प्रधानमन्त्री बालेन शाह र लामिछानेको आपसी सहमतिमा मात्र रवि प्रधानमन्त्री बन्ने वा नबन्ने कुराको निक्यल हुने उहाँको भनाइ छ। राजनीतिक परिपक्वता र संसदीय अंक गणितका हिसाबले समेत बालेन शाहभन्दा राष्ट्रपा सभापति रवि लामिछाने हरेक तवरबाट परिपक्व रहेको र संसदमा बहुमत जुटाउन सक्ने आधार उहाँसँग बलियो रहेको दावी समेत पण्डितले गर्नुभएको थियो। नेपाली कांग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्का सहित थप 5 नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको 17 बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधिक, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत उल्लेख छन्। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस 27 माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरिएको थियो। यो विशेष महाधिवेशनप्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले ओडावट नवीकरण र अध्यावधि गर्न छुट भएका क्रियाशील सदस्यहरूले आउँदो असार 20 गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। नेकपा एमाले आम निर्वाचनबाट नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उदय हुनुलाई आकस्मिक र अस्वाभाविक घटनाको रूपमा व्याख्या गरेको छ। पार्टीको विशेष अभियान मिशन पार्टी जागरण 2083 को औचित्य र कार्ययोजनाबारे जारी गरिएको आन्तरिक दस्तावेजमा एमाले राजसपाको उदय नेपालको अस्थिर राजनीति र भू राजनीतिक चलखेलको परिणाम भएको जिकिर गरेको हो। 2074 निर्वाचनपछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटन र नेकपा एमालेको विभाजनका कारण निराश भएको जनमत वैकल्पिक शक्तितर्फ आकर्षित हुँदै अहिलेको अवस्था आएको एमालेको विश्लेषण छ। सर्कुलरमा 2082 सालको आम निर्वाचनमा पार्टीले बेहोर्नु परेको परिणामलाई अप्रत्याशित र अस्वाभाविक हार भनिएको छ। यसका कारण पार्टीका नेता तथा कार्यकर्ताहरूको मनोबल गिरेको र समर्थकहरू चिन्तित बनेको एमालेको स्वीकारोक्ति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ। सभापति पदका लागि 6 जनाबीच प्रतिस्पर्धा भएकोमा कसैले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबीच पुनः मतदानको तयारी गरिएको थियो। अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित हुनुभएको छ, तर निर्वाचन आयोगले भने औपचारिक रूपमा निर्वाचन घोषणा गर्न बाँकी रहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगमा चिया उद्योगी समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएसन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा नै गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7 लाख किलोभन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको गुनासो छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीहरूले गुनासो गरेका छन्। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी लागू गरेको छ। यसअनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। अवरोध हटाउन पहल नभए अरबौं रुपियाँको नेपाली चियाको बजार गुम्ने खतरा रहेको छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित हुनेछन्। सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेको एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएको र 5,706 परिवारका 16,843 जना विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाटै बाहिर रहेका छन्। यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती विष्णुमतीको डुबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढी जोखिममा देखिन्छ। उनका अनुसार डुबानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिएको छ। बर्दियाको गुलरिया नगरपालिका 11 लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी साइक हवलदारको मृत्यु भएको छ। सशस्त्रकै जवान र ट्रक चालक घाइते भएका छन्। मृत्यु हुनेमा बर्दिया बासखोरी नगरपालिका 5 मोतीपुर बस्ने अन्दाजी 35 वर्षीय साइक हवलदार तिलक कडेल रहेका छन्। फरवार्ड अपरेटिङ बेस गणेशपुर बर्दियामा कार्यरत कडेलको उपचारको क्रममा मृत्यु भएको हो। आइतबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागि 2 भैँस र 1 पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सड़क खण्डको लालपुरमा नेपालगंजबाट गुलरियातर्फ आउँदै गरेको BP003001X412 नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा बर्दिया बासगढी नगरपालिका अन्दाजी घर भएका 35 वर्षीय सशस्त्रका जवान दीपक कुमार जङ शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर बाँके रिफर गरिएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्मत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला रहने दावी समेत गरेका छन्। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताको अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाइ छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्बन्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताएका छन्। त्यस्तै युक्रेनको सार्वजनिक ऋण सन् 2022 $110 अर्ब भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छ। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण $2 अर्ब भन्दा बढ़ी भएको हो। अब खेल खबर। फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्याण्ड समसीको शीर्ष स्थानमा उक्लिएको छ। गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्याण्डले 1-0 जित निकालेको हो। जितसँगै स्कटल्याण्डले 3 अङ्क जोडेको छ। आइतबार नै सम्पन्न खेलमा 1-1 बराबरी खेलेको मोरक्को र ब्राजिलको समान 1 अङ्क छ। अब स्कटल्याण्डले 19 रनमा मोरक्को र 16 दिन हाइटीले ब्राजिलको सामना गर्नेछ। त्यस्तै अहिले अस्ट्रेलिया र टर्की बीचको खेल जारी छ। अस्ट्रेलियाले टर्की विरूद्ध शुरूआती अग्रता लिएको छ। सुक्यानोडाका बीसी प्लेस भ्यानकुभर स्टेडियममा जारी खेलको 27 मिनटमा अस्ट्रेलियाका लागि नेस्टरी इरान कुण्डाको गोलमा अग्रता लिएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान। राष्ट्रपाको उदय अस्थिर र भूराजनैतिक चलखेलको परिणाम भएको एमालेको निष्कर्ष। काँग्रेसमा आन्तरिक एकताका लागि संस्थापनद्वारा इतर पक्षलाई साथ बुझे प्रस्ताव। चिया निर्यातमा भारतीय अवरोध। भोलिदेखि इलामका 53 उद्योग बन्द हुँदै 3,000 किसान संकटमा। राष्ट्रपाको लुम्बिनी सभापतिमा शालिकराम घिमिरे निर्वाचित। यस वर्षको मनसुनमा काठमाडौँका 128 स्थान डुबानको जोखिममा। 6% सुकुम्बासी मात्र होल्डिङ सेन्टरमा। बाँकी कहाँ छन् भन्ने कुरामा सरकार पनि अनभिज्ञ। विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट। बर्दियामा ट्रकले प्रहरी टोलीलाई ठक्कर दिँदा 1 सशस्त्र प्रहरीको मृत्यु। अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। हस्ताक्षर लगत्तै हर्मुज स्ट्रेट खुल्ने। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ्यो। र फिफा विश्वकपमा हाइटी विरूद्ध 1-0 जित निकाल्दै स्कटल्याण्ड उक्लियो समसीको शीर्ष स्थानमा। अस्ट्रेलिया टर्की बीचको खेल भने जारी। टर्की विरूद्ध अस्ट्रेलियाको शुरूआती अग्रता। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: दमौली FM 94.2 समुदायको आवाज
3: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
3: ए हो म त त्यतैतिर लागे कान्छा
4: हुन्छ हुन्छ दाई
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
6: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 97452800

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर,

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना यूआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो
3: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98462683। दमौली कल

0: मंडप देखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
0: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
0: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058800700,
4: 9846040304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेब घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805414437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदियौ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली। फर्निचर

0: हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 98563 69 17 र 98560 68 67।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: रुखे जसले अमरिन जानेर छ भनेपछि मेरो छोरीलाई रुखमुनि लगेर पनि पाल्छ हो घाँस। तर यो भातीले मेरो छोरीलाई माया गर्छ भने के प्रमाण?
1: उल्टी
0: उल्टी आयो भने पनि त उल्टी काम गर्नु पर्यो नि यो भगवान् के देखाइदियो तिमीले। मेरो इज्जतलाई बागमा तिमी मिसाउ बाबु नगरे।
2: दमौलिया FM 94.2 समुदायको आवाज।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
5: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: लोटी
8: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजुभाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656506459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-63, 98560-9017 र 98560-8067।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर, आधुनिक डिजाइन।

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुटुन्द्र अनुहार परे भाते संसारमा तैले कुनै केटी पाइनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार।
1: मेरो छोरीलाई रिङ्गट लाग्यो नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आज, त मरिस, त मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

0: अरे कति रे उसको मात्र छोरी भा कस्तो सान्दी हो आखिर एउटा जय खोजेर जसरी दिन पर्ने भएपछि त यसले केटो हेरेर मैले दिए भइहाल्यो नि त नि
1: अल्लाह

0: ल भइहाल्यो भइहाल्यो, आउँदो दसैँमा चाहिँ तपाईँले नआउनु है। लगिहाल्यो नि पाङ्रीले, पाङ्री पनि के भन्नु, छोरी लगाएपछि त ज्वाइँ भइगयो नि। हस् त हस्, नमस्कार।
1: दमौली FM 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाऊ।
5: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
5: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
5: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
6: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
5: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
7: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
6: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
7: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844564।
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रपा कैलालीको जिल्ला अधिवेशन रद्द, निर्वाचन प्रक्रिया र नतिजा दुवै बदर, संविधान संशोधनबारे एमालेको पुनरावलोकन कार्यदलको बैठक जारी, राप्रपाको खाने र देखाउने दाँत फरक भएको नेता धवल शमशेर राणाको आरोप, काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक मानवीयताको शहर बनाउने संकल्प, मर्मत अभावमा इलाम मनसुनी संकट र सम्पर्क विच्छेदको उच्च जोखिममा बीपी राजमार्गको भकुण्डे बेसी नेपालथोक खण्ड सञ्चालनको तयारी, नेतृत्वविहीन भरतपुर क्यान्सर अस्पताल अस्तव्यस्त, 2 महिनादेखि कर्मचारीको तलब रोकियो, 1 महिनामै 3,000 भारतीयद्वारा मानसरोवर दर्शन, हिल्साका होटल भरि भराउ, चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ्दो, इरानका दिवंगत नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 तेहरानमा शुरू हुने, गृह शहरमा समापन गरिने, अत्याधुनिक प्रविधि मार्फत भारतले आफ्नो नौसैनिक क्षमता बढ़ाउँदै जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली पनडुब्बी निर्माण गर्ने, र फिफा विश्वकपमा अस्ट्रेलियाको सुखद शुरूआत, टर्की 2-0 पराजित, आजै जर्मनी र कुराकाउ तथा नेदरल्याण्ड्स र जापान आम्ने सामने हुने महिला टी20 विश्वकपमा भारत र पाकिस्तान खेल्दैछन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपा कैलालीको जिल्ला अधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले विधान विपरीत र त्रुटिपूर्ण पाइएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन र नतिजा रद्द गरेको छ। मतदान र मतगणनामा नियम उल्लंघन भएको तथा मतदाता नामावलीमा धाँधली गरिएको भन्दै अन्य उम्मेद्वारहरूले उजुरी दिएपछि आयोगले यो निर्णय लिएको हो। यसअघि विवादका बीच सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला सभापति घोषित हुनुभएको थियो। अब कैलालीमा पुनः निष्पक्ष ढंगले निर्वाचन गराउन राजसभाले छुट्टै नयाँ कार्यतालिका ल्याउने र केन्द्रीय प्रतिनिधि टोली खटाउने जनाएको छ। नेकपा एमालेद्वारा गठित संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। राजनैतिक वृत्तमा संविधान संशोधनको बहस चलिरहेका बेला पार्टीको आधिकारिक धारणा तय गर्न एमाले यो बैठक बोलाएको हो। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित 13 सदस्यीय यस कार्यदलमा रघुजी पन्त र छविलाल विश्वकर्मा, पद्मा अर्याल, अग्निप्रसाद खरेल, रमेश बडाल र महेश भरतौला लगायत नेताहरू रहनु भएको छ। कार्यदलले संविधान पुनरावलोकनका निम्ति एमाले अघि सार्ने शर्त र मान्यताहरूका बारेमा विस्तृत छलफल गरी सुझाव प्रतिवेदन तयार पार्नेछ। कार्यदलले बुझाएको सोही प्रतिवेदनका आधारमा एमाले आफ्नो धारणा तय गरी राष्ट्रिय बहसमा लैजाने नेकपा एमाले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अलगिएर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएका नेता डाक्टर धवल शमशेर राणाले राप्रपाको खाने र देखाउने दाँत फरक रहेको आरोप लगाउनु भएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले राप्रपाले आफ्नो मूल राजनैतिक एजेण्डालाई तिरस्कृत गरेको दावी गर्नुभयो। विगतको निर्वाचनमा राप्रपाका 97% उम्मेद्वारको जमानत जफत हुनुले पनि जनताले विकल्प खोजेको स्पष्ट पारेकाले आफूहरूले नयाँ दल गठन गर्नु परेको उहाँले बताउनु भएको छ। आगामी 2-3 महिनाभित्र बलियो राष्ट्रवादी शक्तिका रूपमा नयाँ पार्टी घोषणा गरिने नेता राणाको भनाइ छ। नयाँ पार्टीको अध्यक्ष डाक्टर राणा आफै बन्ने र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई सर्वमान्य नेता रहने सहमति भइसकेको छ। राजा सहितको प्रजातन्त्र र सनातन हिन्दू राज्यको एजेण्डा बोक्ने यस नयाँ दलको नाम झण्डा र चुनाव चिन्ह चाँडै सार्वजनिक गरिने नेता राणाले बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा आज कार्यवाहक मेयर सुनिता डंगोलले सुशासन, संस्कृति संरक्षण र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। महानगरले काठमाडौँलाई समावेशी, प्रविधि मैत्री र स्वच्छ स्मार्ट शहरको रूपमा रूपान्तरण गर्दै मानवीयताको शहर बनाउने मूल सन्देश अघि सारेको छ। शहरको सौन्दर्य र कक्षामा आँच आउने विज्ञापन सामग्री प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइने महानगरको योजना छ। यस्तै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सिक्दै जाँदा कमाउनुहोस् अवधारणा अनुसार इन्टर्नशिप र पार्ट टाइम रोजगारी दिने महानगरले जनाएको छ। नयाँ सड़क क्षेत्रको पार्किङ समस्या समाधान गर्न नेपाल वायु सेवा निगमको जग्गामा पार्किङ निर्माणका लागि संघीय सरकारसँग पहल गरिने भएको छ। 75 वर्ष पूरा भएका ज्येष्ठ नागरिक 75 वर्ष पूरा भएका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई घर दैलोमै निशुल्क स्वास्थ्य सेवा र पोषण भत्ता उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश छ। नवयुवा पुस्तालाई सुशासनको सम्वाहक मान्दै उनीहरूको सुझावका आधारमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने कार्यवाहक मेयर डंगोलले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गत असोजको बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यो वर्षको मनसूनमा इलाम जिल्ला देशका अन्य भूभागबाट सम्पर्क विच्छेद हुने उच्च जोखिममा परेको छ। बाढ़ी पहिरोले 39 जनाको ज्यान लिनुका साथै पुवा खोला र जोगमाई खोलाका बेली ब्रिज बगाउँदा भौतिक र कृषि क्षेत्रमा करिब 40 करोड़को क्षति भएको थियो। मेची राजमार्गको राजदुवाली खण्डमा निरन्तर पहिरो गइरहँदा पनि संघीय बजेटले पुननिर्माणलाई बेवास्ता गरेको भन्दै नगर प्रमुख केदार थापाले आक्रोश व्यक्त गर्नुभएको छ। गत असोजकै बाढ़ीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भकुण्डे बेसी नेपालथो खण्ड आगामी असार 15 गते मुख्य सड़क किनारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वर्षा याममा खोलाको अस्थायी डाइभर्सन वैकल्पिक बाटो बगाएर पटक पटक सड़क अवरुद्ध हुने समस्या समाधानका लागि सड़क डिभिजन भक्तपुरले स्थायी संरचनाको किनाराबाटै सवारी साधन सुचारू गर्न लागेको हो। 29 किलोमिटर लामो यो सड़क खण्डलाई 3 भागमा विभाजन गरेर पुननिर्माण भइरहेको छ र अब यो खण्ड पूर्ण रूपमा 2 लेनको बन्नेछ। चितवनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेतृत्व नहुँदा सेवा प्रवाह र दैनिक कामकाज पूर्ण रूपमा प्रभावित भएको छ। अस्पतालमा अध्यक्ष पद रिक्त भएको 2 महिना बितिसक्दा पनि सरकारले नयाँ नियुक्ति नगर्दा नीतिगत निर्णय र आर्थिक भुक्तानी रोकिएको हो। अध्यक्ष नभएकै कारण अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीहरूले विगत 2 महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् भने खरिद गरिएका सामानको भुक्तानी रोकिँदा सेवा प्रवाहमा गम्भीर असर परेको छ। अस्पतालका कार्यकारी निर्देशकलाई समेत पदमुक्त गरिएपछि हाल यो संस्था निमित्तको भरमा चलिरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रिक्त अध्यक्ष पदका लागि 7 जनाको प्रारम्भिक सूची सार्वजनिक गर्दै आगामी असार 1 गते सोचपत्र माग गरे पनि नियुक्ति प्रक्रिया कहिले टुङ्गिने भन्ने निश्चित छैन। निजी अस्पतालमा बीमा कार्यक्रम बन्द भएपछि यस अस्पतालमा दैनिक बिरामीको चाप बढ़ेर 1200 नागेको छ। तर पूर्वाधार र जनशक्तिको अभाव तथा प्रशासनिक नेतृत्व हुँदा बिरामीहरू समयमै उपचार नपाएको गुनासो गर्ने गरेका छन्। हुम्लाको हिल्सा नाका हुँदै तिब्बत स्थित कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अध्यागमन कार्यालय हिल्साको तथ्याङ्क अनुसार गत वैशाख 25 जेठ 28 गतेसम्मको 1 महिनाको अवधिमा 3044 जना भारतीय पर्यटकले मानसरोवरको यात्रा गरेका छन्। सिमकोट विमानस्थल हुँदै वैशाख अन्तिम सातादेखि भारतीय पर्यटकहरू आउन थालेका हुन्। भारतीय पर्यटकको आगमन बढेसँगै हिल्सा नाकाका होटलहरू यति बेला भरि भराउ भएका छन्। सोही नाका भएर चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ़िरहेको छ। पर्सामा 100 किलोग्राम गाँजा बरामद भएको छ। जगन्नाथपुर गाउँपालिका 3 मुरैया चोकबाट सशस्त्र प्रहरीको टोलीले आज गाँजा बरामद गरेको हो। खेतमा लुकाइराखेको 5 बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। गत फेब्रुअरी 28 इजरायल र अमेरिकाको हवाई हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई 4 तेहरानमा शुरू हुने भएको छ। 36 वर्षसम्म इरानको नेतृत्व सम्हालेका 86 खामेनीको अन्त्येष्टि जुलाई 9 उनको गृह शहर मस्जिद हदमा समापन हुने इरानी सरकारी संचार माध्यमहरूले जनाएका छन्। यता भारतले जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली डिजल इलेक्ट्रिक पनडुब्बी निर्माण गरी आफ्नो नौसैनिक क्षमता बढ़ाउने भएको छ। करिब 8 अमेरिकी डलर बराबरको यो सम्झौतामा यही वर्ष हस्ताक्षर हुने अमेरिका जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले बताएका छन्। जर्मन प्रविधिको यो पनडुब्बी हप्तौंसम्म सतहमा नआई पानी मुनि रहन सक्ने र शत्रुले पत्ता लगाउन नसक्ने अत्याधुनिक क्षमताको हुनेछ। अब खेलकुद। फिफा विश्वकप अन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 पराजित गर्दै महत्वपूर्ण 3 अंक जोडेको छ। भ्यानकुभरको बीसी प्यालेसमा भएको खेलको 27 मिनटमा नेस्टरोय इरान कुण्डा र 75 मिनटमा कोनर मेटकाल्फले गोल गर्दै अस्ट्रेलियालाई जिताएका हुन्। यो जितसँगै अस्ट्रेलिया समूहको शीर्ष 2 रहँदै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। विश्वकप अन्तर्गत नै आजै जर्मनी र कुराकाउ भिड्दैछन्। यो समूह ईको खेल नेपाली समयअनुसार बेलुकी 11:15 अमेरिकाको ह्युस्टन स्टेडियममा हुनेछ। विश्वकप फुटबलकै समूह एफको खेलमा राति 12:00 नेदरल्याण्डस र जापान आम्ने सामने हुँदैछन्। डलास स्टेडियममा हुने यस खेलमा नेदरल्याण्डस आफ्नो विश्वकपका शुरूआती खेलको अपराजित कीर्तिमान जोगाउने दाउमा छ भने जापान पनि लगातार तेस्रो पटक आफ्नो पहिलो खेल जित्ने लक्ष्यका साथ मैदान उत्रदैछ। यता इंग्ल्याण्डमा जारी महिला टी20 विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्दी भारत र पाकिस्तान बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार बेलुकी 7:15 एजबेस्टन स्टेडियममा शुरू हुनेछ। 16 टी20 भेटमा भारतले 13 खेल जितेर बलियो इतिहास बनाएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा कैलालीको जिल्ला अधिवेशन रद्द, निर्वाचन प्रक्रिया र नतिजा दुवै बदर, संविधान संशोधनबारे एमालेको पुनरावलोकन कार्यदलको बैठक जारी, राप्रपाको खाने र देखाउने दाँत फरक भएको नेता धवल शमशेर राणाको आरोप, काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, मानवीयताको शहर बनाउने संकल्प, मर्मत भावमा इलाम मनसुनी संकट र सम्पर्क विच्छेदको उच्च जोखिममा बीपी राजमार्गको भकुण्डे बेसी नेपाल थोक खण्ड सञ्चालनको तयारी, नेतृत्वविहीन भरतपुर क्यान्सर अस्पताल अस्तव्यस्त, 2 कर्मचारीको तलब रोकियो, 1 3,000 भारतीयद्वारा मानसरोवर दर्शन, हिल्साका होटल भरि भराउ, चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्या पनि बढ्दो, इरानका दिवंगत नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 तेहरानमा शुरू हुने गृह शहरमा समापन गरिने, अत्याधुनिक प्रविधि मार्फत भारतले आफ्नो नौसैनिक क्षमता बढ़ाउँदै जर्मनीको सहयोगमा नयाँ पुस्ताको शक्तिशाली पनडुब्बी निर्माण गर्ने, र फिफा विश्वकपमा अस्ट्रेलियाको सुखद शुरूआत, टर्की 2-0 पराजित, आजै जर्मनी र कुराकाउ तथा नेदरल्याण्डस र जापान आम्ने सामने हुने, महिला टी20 विश्वकपमा भारत र पाकिस्तान खेल्दै। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1 स्वाद मा प्रीति
1: दमोलिया FM 94.2 समुदाय को आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्की गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्की नील पर्दिमो न्यो तने सतर्क तना ठद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: OSR Digital, entertaining the nation.

0: EFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742082000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था।

0: কলেজ ব্যাসার দমৌলি তনহু ফোন নম্বর অন্ঠানব্বে পাঁচ ষাঠি ত্রিষট্টি তিনশো ত্রিষট্টি অন্ঠানব্বে পাঁচ ষাঠি ষাঠি নশো সতেরো র অন্ঠানব্বে পাঁচ ষাঠি ষাঠি আটশো সড়সট্টি
1: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
3: दाजु भाइको के को गफगाफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
3: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
3: यो त हाम्रै तमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846

दमौलिया FM 94.2 समुदायको आवाज।

मेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू। तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, बुझिस्?

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह, हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00-700,
6: 98460-40-344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा झलझलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर तपाईले सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ कार्यक्रम सुन्न सक्नुहुन्छ र हामी सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। अडियो लाइभको माध्यमबाट विभिन्न साझेदार रेडियोहरूबाट हामी प्रसारणमा छौं। अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz कलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz डिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झोलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो नेरसिम्हा 107.1 MHz अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz पंखास गल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz प्रकाश आचार्य, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक साथी कृष्ण बस्यालको भनी रेडियो कुटुम्ब एफएम 97.8 MHz यति बेला तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट हामीलाई विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउटार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो जननीबाट प्रतिमा गुरूङ, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहरीबाट हामीलाई मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट ज्ञानी खड्गाले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो मेन्सियान 103.4 MHz तेह्रथुमबाट साथ मिलिराखेको छ। प्राविधिक साथीको शारदा बास्कोटाको साथ मिलिराखेको छ भने हामीलाई रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट साथ मिलिराखेको छ। प्राविधिक साथी धनबहादुर भण्डारीको भने रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट हामीलाई साथ दिइरहनु भएको छ, नवीना सुनार अनि दीपक मुनले साथ दिइरहनु भएको छ। यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ दिइरहनु भएको छ बेलका एफएम 100.9 MHz अजम्बर पुलामीले। आजबाट हामीलाई पाल्पा जिल्लामा रहेको रेडियो कुटुम्बा
97.8 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ जहाँबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। यो क्रममा तपाईँलाई जानकारी गराए आजको कार्यक्रममा रहेर हामी तपाईँसँग भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिने गर्छौं। तपाईँले 9868309040 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि हामी फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तपाईलाई फेरि पनि स्वागत छ। अब म कति पनि ढिला नगरीकन तपाईको माझमा भोटिङका क्लिप्सहरू राख्छु। 13 मिनट गइसकेको छ, भोटिङका क्लिप्सहरू राख्छु, त्यसपछि तपाईको फोन कल लिनेछु। भोटिङका क्लिप्सहरू तपाईको लागि
1: भोटिङ नम्बर 1।

0: भोटिङ नम्बर 1
1: तपाईको लागि हामी राखिसकेका छौं। भोटिङ नम्बर 1 मा मञ्जरी भन्ने गीत रहेको छ, प्रकाश प्राजुली र देवी धरतीको आवाज भने। भोटिङ नम्बर 2 मा परीक्षा लिनौरा भन्ने गीत रहेको छ, बद्री पंगिनी र सुमित्रा कोइरालाको आवाजमा रहेको गीत रहेको छ। अब यी गीतहरू मध्ये तपाईलाई जुन गीत मनपर्छ सोही गीतलाई मत दिनु होला। तपाई लुम्बिनी र कर्णाली प्रदेशका साथीहरूले 9864 17298 मा फोन गर्नुहोला। लुम्बिनी प्रदेश र कर्णाली प्रदेश यतातिरका पश्चिमतिरका साथीहरूले 9864 17298 मा फोन गर्नुहोला। रुल्पा रुकुम प्युठान सल्यान होइन घाँची गुल्मी सबैतिरका साथीहरूले पनि पूर्वतिरका साथीहरूले 9868 60 39 40 मा फोन डायल गर्नुहोला। पहिलो साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर।
2: नमस्कार
1: हजुर, को बोल्नु? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर 2 को लागि। हुन्छ, विदाय गर्छौ। नम्बर 2 को लागि मत दिन सक्नु भएको छ। अर्को साथी नमस्कार हजुर।
3: नमस्ते,
1: को बोल्नु? कहाँबाट? यो कल हामी लिन सक्दैनौ। मैले के भनेको छु, पश्चिमका साथीहरूले मात्रै 98 लास्टमा 98 को नम्बरमा फोन गर्नुहोला भनेछु है। पूर्वतिरका साथीहरूले लास्टमा 40 भएको नम्बरमा फोन गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, फोन काटियो। 9868 60 39 40 फोन डायल, पूर्वतिरका साथीहरूले फोन डायल गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट?
4: हजुर, म बोल्दैछु बास्किनबाट, शर्मिला चौहान।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
4: हजुर,
1: म 2 नम्बरको लागि। शर्मिला आउनु भएको थियो, 2 नम्बरको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। रमिता नम्बर 2 को लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
5: नमस्ते, नमस्कार,
1: को बोल्नु भयो? को बोल्नु भयो? कहाँबाट? को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। शुक्रराजले 1 नम्बरको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर।
6: नमस्कार, नमस्कार हजुर, नमस्कार,
1: को बोल्नु भयो? कहाँबाट?
6: म रेसिङ नगरपालिका 7 गुल्मीदेखि राम रेस्ताई।
1: कुन गीतको लागि मत दिनुहुन्छ? 1 नम्बरको। हुन्छ, विदाय गर्छौ। अर्को साथी आउनु भएको थियो, 1 नम्बरको लागि मत दिनु भएको छ। नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदाय गर्छौ। तेह्रथुमबाट मनमायाले 1 नम्बरको गीतलाई मत दिनु भएको छ। लुम्बिनी र कर्णाली प्रदेशका साथीहरूले 9864 17298 मा फोन गर्नुहोला, र पूर्वतिरका साथीहरूले 9868 60 39 40 मा फोन गर्नुहोला। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले 2 नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 मा। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
7: नमस्कार,
1: को बोल्नु भयो? कहाँबाट? भोजपुरको साथीले मैले भनिराखेको छु, 98 लास्टमा 98 को लाइनमा फोन नगरिदिनु न, तपाईँहरूको लागि त लास्टमा 40 भएको नम्बर 9868 60 39 40 को नम्बर छ। यति बेला साथी नमस्कार हजुर।
8: नमस्ते,
1: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदाय गर्छौ। नम्बर 1 को लागि मत दिनु भएको छ। अर्को साथी हुनुहुन्छ, पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। रोल्पा नगरपालिकाबाट आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनु भएको छ। अर्को पूर्वतिरको साथी, नमस्कार हजुर। भोजपुरबाट आउनु भएको साथीले नम्बर 2 को लागि मत दिनु भएको छ। पश्चिमतिरको साथी, नमस्कार हजुर।
9: नमस्ते,
1: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। अब पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर।
10: नमस्ते,
1: को बोल्नु भयो? कहाँबाट?
10: म यता सुनसरीबाट मोहन तामाङ।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदा गर्छौ। अब पश्चिमतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। अब पूर्वतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। टिकाले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अर्को साथी पश्चिमतिरको साथी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। प्युठानबाट सानु तामाङ सानु मगरले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? प्युठानतिरको साथीले लास्टमा 40 भएको नम्बरमा फोन नगर्नु भनिरहेको छु। पश्चिमतिरको साथीले 98644 17298 र पूर्वतिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। एक नम्बरको गीतलाई मत दिनुभएको छ पश्चिम प्युठानबाट आउनु भएको साथीले। पूर्वतिरको साथीको कल लिन्छु। नमस्कार हजुर, कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। दिवेश राईले एक नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि राजन केसी सल्यानबाट नम्बर एकको लागि मत दिनुभएको छ। अब पूर्वको साथी नमस्कार हजुर, नम्बर दुईको कहाँदेखि को बोल्नुभयो भनिरहेको थिएँ। ल ठिक छ, नम्बर दुईको लागि मत दिएर जानुभएको छ। पक्कै त पश्चिमतिरको साथीहरूको फोन आएन है। 98644 17298 पश्चिमतिरको साथीहरूले फोन गर्नुहोला र पूर्वतिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। पश्चिमतिरको फोन आएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
0: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। बागलुङबाट पुनम मगर नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको। अर्को पश्चिमतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ छोकीजी? एक नम्बरको लागि। हुन्छ विदाय गर्छौ। खै त पश्चिमतिरको साथीहरूको फोन आएन है। 98 644 17298 पश्चिमतिरको साथीको कल लिएँ मैले। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
2: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुई। हुन्छ विदाय गर्छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। पूर्वतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। काठमाडौँबाट सतीक फुन्डेलले एक नम्बरको गीतलाई मत दिनुभएको छ। यति बेला अर्को साथी नमस्कार हजुर,
3: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। प्युठानबाट चमेली राणा मगरले एक नम्बरको गीतलाई मत दिनुभएको छ। पूर्वको साथी नमस्कार हजुर,
7: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। जाजरकोटबाट प्रदीप विश्वकर्माले यो मैले पूर्वतिरको साथ यो साथीहरूले किन मानिरहनु भएको छैन कि मैले 98 68 39 40 को नम्बरमा पूर्वतिरको साथीले र 98 644 17298 को नम्बरमा पश्चिमतिरको साथीले फोन गर्नुहोस् भनिरहेको छु। यति बेला पूर्वतिरको साथीको कल लिन्छु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुईको लागि। हुन्छ विदाय गर्छौ। अब पश्चिमतिरको साथीलाई म फोन लिन्छु। नमस्कार हजुर,
8: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
7: रोल्पा परिवर्तन गाउँपालिकाबाट श्यामदेखि
1: कुन गीतका लागि मत दिनुहुन्छ?
7: सङ्घ नम्बर दुईको लागि.
1: हुन्छ, विदाय गर्छौ. रोल्पा परिवर्तनबाट नम्बर दुईको लागि मत दिनु भएको छ. अर्को साथी, नमस्कार हजुर. को बोल्नु भयो कहाँबाट? हुन्छ, विदाय गर्छौ. गोर्खाबाट नानु माया कोइरालाले नम्बर एकको लागि मत दिनु भएको छ. अर्को साथी, नमस्कार हजुर. को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. रुकुम चौरजहारीबाट मिनाले नम्बर दुईको लागि मत दिनु भएको छ. पूर्वतिरको साथी, नमस्कार हजुर. को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि. हुन्छ, विदाय गर्छौ. एलिसा बान्तावा राईले नम्बर दुईको लागि मत दिनु भएको छ. पश्चिमतिरको साथीहरूको फोन कम आइरहेछ है. पश्चिमतिरको साथीहरूले माया मार्नु भएको छ कि कार्यक्रमलाई. यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर. कहाँदेखि को बोल्नुभयो? सन्ध्या लिम्बु. कुन गीतको लागि मत दिनुहुन्छ सन्ध्या? दुई नम्बरको लागि. हुन्छ, विदाय गर्छौ. पश्चिमको साथीहरूको फोन नआएपछि पूर्वतिरको साथीहरूको फोन लिनुपर्छ. यति बेला पश्चिमतिरको साथीको फोन आएको छ, म स्वागत गर्छु. कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर. हुन्छ, विदाय गर्छौ. दार्जिलिङबाट अन्जु मगर नम्बर दुईको लागि. पूर्वतिरको साथी, नमस्कार हजुर.
8: हेलो, नमस्कार हजुर.
1: को बोल्नुभयो कहाँबाट?
8: म नवीन लिम्बु उम्फा पेठुनबाट.
1: कुन गीतको लागि मत दिनुहुन्छ?
8: म एक नम्बरको.
1: हुन्छ, विदाय गर्छौ. एक नम्बरको गीतलाई मत दिनु भएको छ. अब पश्चिमतिरको साथीको कल लिए. नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. धान्सीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ. पूर्वको साथी, नमस्कार. को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. पूर्वको साथीले नम्बर एकको लागि मत दिनु भएको छ. भोजपुरबाट आउनु भएको थियो. पश्चिमको साथी, नमस्कार. पश्चिमको साथी, नमस्कार. को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. आउनु भएको थियो विष्णु दरलामी नम्बर एकको लागि मत दिनु भएको छ. पूर्वतिरको साथी, नमस्कार.
9: नमस्कार दादा.
1: को बोल्नुभयो कहाँबाट? आउनु भएको थियो साथी. प्युठानको साथीले मैले के भनेको छु, पश्चिमको साथीहरूले 98644 17298 को नम्बरमा फोन गर्नु र पश्चिम पूर्वतिरको साथीले मात्रै 98 68 60 39 40 फोन गर्नु भनेको छु है मैले. यति बेला साथी, नमस्कार हजुर.
10: नमस्ते सर.
1: को बोल्नुभयो कहाँबाट?
10: रिमुवादेखि अमरबहादुर दर्लामी.
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. अब हामी पूर्वतिरको साथीलाई लिन्छौ. नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि, कुन ठाउँबाट भन्नुभयो? सुनसहरी कि सुनसरी? अनि तपाईँले कुन नम्बरमा फोन गर्नु भएको छ? मैले कुन नम्बरमा फोन गर्नुहोस् भनेको छु पश्चिमको साथीलाई, रोल्पातिरको साथीलाई. रेडियो सुन्नु भएको छ कि छैन तपाईँले? आउनु भएको थियो साथी. अब ठाडो बोल्यो भन्नुहुन्छ होइन, तर अब साथीहरूलाई एकचोटि भन्दाखेरि लाग्दैन है. मैले पश्चिमतिरको साथीहरूले 98644 17298 फोन गर्नुहोस् भनेको छु. रोल्पातिर लुम्बिनी प्रदेश, कर्णाली प्रदेश लगायतका साथीहरूलाई र पश्चिमतिरका साथीहरूले, त्यसभन्दा पूर्वतिरका साथीहरूलाई मैले यता 98 68 60 39 40 फोन गर्नुहोस् भनेको छु. आफू बसेको जिल्ला र प्रदेशको नाम पनि थाहा छैन जस्तो छ साथीहरूलाई है. यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर. नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? सङ्घ नम्बर एकको लागि. ल, म पूर्वतिरको साथीको कल लिए. नमस्कार हजुर.
11: हेलो, नमस्ते. नमस्कार.
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. रूपा राई धनकुटाबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ. अब पश्चिमतिरको साथीको कल लिए. नमस्कार हजुर. को बोल्नुभयो कहाँबाट? कुन ठाउँबाट?
11: सुनछरी.
1: सुनछरी
11: हजुर.
1: कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। सुनसारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब पूर्वतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
12: पाँचतरबाट राजेन्द्रबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
12: एक नम्बर।
1: हुन्छ, विदाय गर्छौ। एक नम्बरको गीतलाई मत दिनु भएको छ साथीले, पूर्वतिरको साथीले। अब पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? सुनसारी सातबाट आउनु भएको थियो, साथीको फोनै काट्यो, के भयो यस्तो? यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। पूर्वतिरको साथी, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौँ। भोजपुरबाट उर्मिला राईले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो साथी, मैले पूर्वको लागि कुन नम्बर दिएको छु त्यो नम्बरमा फोन गर्नुहोला। यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, नमस्कार हजुर।
13: नमस्कार हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? नाम के हो तपाईँको? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। छिपछिपीबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथीलाई फोन लिन्छु, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौँ। सुनसारीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। अब पूर्वतिरको साथी, नमस्कार हजुर।
14: नमस्ते।
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। गीता कार्की नम्बर दुईको लागि मत दिनु भएको छ। पूर्वतिरका साथीहरूले जो कि भनौँ न बागमती, गण्डकी अनि कोशी प्रदेशतिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमतिरका साथीहरूले फोन गर्ने नम्बर हो 98 44 17 298 फोन गर्नुहोला। कोशी अनि प्रदेश नम्बर दुई, मध्य प्रदेश अनि बागमती र गण्डकीका साथीहरूले 98 68 39 40 फोन गर्नुहोला। यति बेला साथी, नमस्कार हजुर।
15: हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। जलजलीबाट मुना खड्का दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। प्युठानबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, पूर्वको साथी? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाय गर्छौ। आउनु भएको थियो रमा प्रधान भोजपुरबाट, नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूले को फोनै आएन त, 98 644 17 298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। गोरी मगर उदयपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पश्चिमतिरको साथीहरूले जस्तै अर्घखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुम, सल्यान, जाजरकोट होइन, उता सुदूरपश्चिमतिरका साथीहरूले 98 644 17 298 फोन गर्नुहोस्। र अन्य जिल्लातिरका साथीहरूले 98 68 39 40 फोन गर्नुहोस्। पश्चिमतिरको साथीहरूले मिस कल गरिरहनु भएको छ, मिस कल चाहिँ नगर्नुहोला। पहिला म पश्चिमतिरको साथीको कल लिएँ है, त्यसपछि बल्ल पूर्वतिरको साथीको कल लिन्छु। पूर्वतिरको साथी फेरि फोन काट्नुभयो। पश्चिमतिरको साथीहरूलाई मैले फोन नकाट्नुहोस् भनिराखेको छु, मिस कल नगर्नु भनिराखेको छु। यति बेला साथी, नमस्कार हजुर।
16: हजुर, नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। अब पश्चिमतिरको साथीको कल लिन्छु मैले, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर, फोन गर्नुहुन्छ, होल्डमा राखिदिनुहुन्छ। यति बेला साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। भोजपुरबाट समीक्षा प्रधानले नम्बर दुईको लागि मत दिनुभएको छ। 98 46 17 298 को नम्बरमा फोन आएको छ, म फोन लिन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। पूर्वतिरको साथीको कल लिन्छु। साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। एक नम्बरको गीतलाई मत दिनुभएको छ, पालो तपाईँको हो। अब पाँचजना साथीको कल लिन्छौ, त्यसपछि एउटा गीत राख्छौ है। यति बेला पूर्वतिरको साथी नै हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, उहाँको ध्यान रेडियोतिर केन्द्रित थियो, त्यसैले हामी उहाँसँग कुराकानी गर्न सकेन। उहाँहरूको साथी नमस्कार हजुर, को कहाँदेखि को बोल्नुभयो, कहाँदेखि को बोल्नुभयो भनेको? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, नमस्ते भन्नुभयो, हेलो हेलो मात्रै भन्नुहुन्छ, उहाँको मोबाइलमा टावर छैन क्या अरे। नमस्कार हजुर,
14: नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट? ओखलढुङ्गाबाट सानु तामाङले नम्बर एकको लागि मत दिनु भएको छ। कोही त पश्चिमतिरको साथीहरूले फोनै गर्नु भएको छैन है। 98 46 17 298 फोन आउनु पर्यो। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
15: हजुर नमस्कार,
1: को बोल्नुभयो, कहाँबाट?
15: म पाँचतरबाट खेम कुमारी निरौला।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। अब पश्चिमतिरको बल्ल फोन आएको छ, पश्चिमतिरको साथी नमस्कार हजुर,
17: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट?
17: म पश्चिमबाट शंकर मुखिया।
1: कुन गीतको लागि मत दिनुहुन्छ? आउनु भएको थियो साथी, कार्यक्रमको बारेमा बुझेर मात्र आइदिनु होला। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। नम्बर दुईको लागि मत दिनु भएको छ। नम्बर एकमा मन्जरी भन्ने गीत छ, प्रकाश प्राजुली र देवी घरतीको। नम्बर दुईमा बद्री पङ्गिनीको परीक्षा लिनौरा भन्ने गीत छ, सुमित्रा कोइरालाको। नमस्कार हजुर, पश्चिमतिरको साथी नमस्कार,
17: नमस्कार हजुर,
1: को बोल्नुभयो, कहाँबाट? कहाँबाट?
17: पश्चिमबाट।
1: पश्चिम कुन ठाउँबाट? हजुर, कुन साइड भन्नुभयो? यो कुन कुन जिल्ला पर्छ? कुन जिल्लामा पर्छ यो? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राख्छौ। नमस्कार हजुर,
18: नमस्कार हजुर,
1: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
18: एक नम्बरको लागि।
1: हुन्छ विदाई गर्छौ। आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। अब साथीले फोन गर्नुहुन्छ, मेरो जिल्लाको नाम थाहा छैन भन्नुहुन्छ, होइन अब के भनौँ उहाँलाई। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। पश्चिमतिरको साथीहरूले जस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथीहरूले 98 46 17 298 फोन गर्नुहोला, र कोशी मध्य प्रदेश बागमती र गण्डकी प्रदेशका साथीहरूले 98 68 39 40 मा फोन गर्नुहोला। गीत राख्छौ तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला पूर्वतिरको साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि प्रदीप गेवालीले नम्बर दुईको लागि मत दिनु भएको छ। 98644 1298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। यति बेला पश्चिमतिरको साथीको फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर वानको लागि। हुन्छ, विदा गर्छौ। प्रमिलाले नम्बर एकको लागि मत दिनु भएको छ। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा धनकुटाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले 98644 1798 र पूर्वतिरका साथीहरूले 98680 39 40 फोन गर्नु। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। अब पश्चिमतिरको साथीको कल लिन्छु। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कहाँबाट भन्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? एक नम्बर। हुन्छ, विदा गर्छौ। रोल्पाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? आउनु भएको थियो साथी, अर्घ खाँची परेन। पूर्वतिरको नम्बरमा अर्घ खाँची परेन। 98644 1798 अर्घ खाँचीको साथीले फोन गर्नु होला। यति बेला अर्को साथी नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? विदा गर्छौ। नमस्ते। आउनु भएको थियो पूर्वको ओखलढुङ्गाबाट, नम्बर एकको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीहरूले जस्तै मैले भनिराखेको छु, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशतिरका साथीहरूले 98644 1798 फोन गर्नुहोस्। अर्घ खाजी पनि पर्छ, गुल्मी पनि पर्छ, होइन? रोल्पा, रुकुम, सल्यान, प्युठान, पश्चिमका सबै जिल्लाहरू पर्छ र कोशी, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका साथीहरूले 98680 60 39 40 फोन गर्नुहोस्। यति बेला साथी नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
3: उदयपुरबाट अस्मिता सुनुवार।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: नम्बर 2।
0: हुन्छ, विदा गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पश्चिमतिरका साथीले कति मजाले फोन गरिरहनु भएको छ, होइन? होइन, पूर्वतिरको साथीले कति मजाले फोन गरिरहनु भएको छ। पश्चिमतिरको साथीले को नम्बर फोनै आएको छैन है। यति बेला साथी नमस्कार हजुर।
4: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट?
4: धनकुटाबाट राजु भुजेल हो।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: नम्बर 2।
0: हुन्छ, विदा गर्छौ। धनकुटाबाट राजु भुजेलले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब पश्चिमतिरको साथीको कल लिन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? अञ्जना सुनार। कुन गीतको लागि मत दिनुहुन्छ?
5: नम्बर 1को लागि।
0: हुन्छ।

0: अब अञ्जनाले नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वको साथी नमस्कार।
1: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म भोजपुरबाट गणेश गजेन्द्रले।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ, नमस्ते। अर्को साथी आउनु भएको छ पश्चिमतिरको। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। जाजरकोटबाट आउनु भएको साथीले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी नमस्कार हजुर।
2: हजुर सर नमस्कार, म पूर्व तनहुँबाट टेकु छेत्री नम्बर दुईको लागि।
0: हुन्छ, विदा गर्छौ। पूर्व तनहुँबाट टेकु छेत्रीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, पश्चिमतिरको साथीहरू खोइ त फोन आएन है पश्चिमतिरको नम्बरमा। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। नम्बर दुईको लागि मत दिनुभएको छ धनकुटाको साथीले। पालो तपाईँको हो 98-644-17-298 पश्चिमतिरको साथीले र 98-68-60-39-40 पूर्वतिरको साथीले फोन गर्नुहोला। अब म पश्चिमतिरको साथीलाई कलमा लिन्छु, पूर्वतिरको साथी होल्डमा बस्नुहोला। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? रोल्पाबाट जमुना। कुन गीतको लागि मत दिनुहुन्छ जमुनाले? हुन्छ, विदा गर्छौ। रोल्पाबाट जमुनाले नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिउँ भनेको फोनै आ रहेन छ। अब पूर्वैतिरको साथीलाई लिन्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। भोजपुरबाट सुशीला राईले नम्बर दुईको लागि मत दिनुभएको छ। हेलो तपाईँको हो, फोन गर्नुहोला 98-644-17-298 पश्चिम र 98-68-60-39-40 पूर्वतिरको साथीले। पश्चिमतिरको साथीको फोन आएको छैन, त्यसैले पूर्वतिरकै साथीको फोन लिन्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, विदा गर्छौ। हामी पश्चिमबाट रोल्पाबाट बोलिराखेका छौँ, तर रोल्पाकै साथीले फोन गरिरहनु भएको छैन, के गर्ने, गाह्रो छ। प्राय भनौँ न पूर्वतिरको साथीले मजाले फोन गरिरहनु भएको छ, पश्चिमतिरको साथीहरूको फोनै आएको छैन। 98-644-17-298 पश्चिमतिरको साथीले फोन गर्नुहोला। नमस्कार हजुर, पूर्वको साथी, नमस्कार, पूर्वतिरको साथी नमस्कार हजुर,
3: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। खोटाङतिरको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथीहरूले 98-644-17-298 मा फोन गर्नुहोला। कोशी, मध्य प्रदेश, बागमती र गण्डकी प्रदेशका साथीहरूले 98-68-60-39-40 फोन गर्नुहोला। अब म पश्चिमतिरको साथीको फोन लिन्छु, कहाँदेखि को हुनुहुन्छ, त्यसपछि पूर्वतिरको साथीको लिनेछु भन्दै थिए, काट्नुभयो पश्चिमतिरको साथीले। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिए। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? आउनु भएको थियो साथी भोजपुरको। मैले पश्चिमतिरको नम्बरमा पूर्वतिरको साथीले फोन नगर्नुहोला भन्छु र पूर्वतिरको नम्बरमा पश्चिमतिरको साथीले फोन नगर्नुहोला भन्दैछु। यति बेला साथी नमस्कार हजुर,
4: नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: म तारा शङ्कर, कुमाइक पाँचवटा।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। तारा शङ्करले नम्बर दुईको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीको कल लिए मैले। नमस्कार हजुर,
5: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
5: रोल्पाबाट अन्जु।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रोल्पाबाट अन्जुले नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, नबोल्ने साथीलाई के नै भन्न सकिन्छ र। अर्को साथी नमस्कार हजुर,
6: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, बिदाई गर्छौँ। माडी गाउँपालिकाबाट एक नम्बरको गीतलाई मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440। पूर्वतिरको साथीले फोन गर्नुभएको छ। नमस्कार हजुर।
3: नमस्ते,
0: बोल्नुभयो कहाँबाट?
3: म भोजपुरको बासिङरादेखि सन्जी प्यारै भन्नुपर्छ।
0: कुन गीतको लागि मत दिनुहुन्छ? बिदा गर्छौँ। आउनु भएको थियो साथी, एकको लागि मत दिनुभएको छ। अब 48 मिनट गइसकेको छ, थोरै समय छ हामीसँग है। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
5: नमस्ते दाई,
0: को बोल्नुभयो कहाँबाट?
5: सुनबाट मङ्गलबारदेखि अनु तामाङ बोल्दैछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ? बिदा गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पश्चिमतिरको साथीले फोनै गर्नु भएको छैन, होइन? त्यो कारणले हामी पूर्वतिरको साथीहरूको फोन लगातार लिइराखेका छौँ। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? आउनु भएको थियो। मैले पश्चिमतिरको साथीहरूले 9864172298 फोन गर्नुहोस् भनिराखेको छु है। पूर्वतिरको साथीहरूले 9868309440 फोन गर्नु भनेको छु। नमस्कार हजुर। नमस्कार हजुर। पूर्वतिरको साथी नमस्कार हजुर।
6: नमस्कार,
0: कहाँदेखि को बोल्नुभयो?
6: भोजपुरबाट
0: सपना राई। कुन मत दिनुहुन्छ?
6: म एक नम्बरको लागि।
0: हुन्छ, बिदा गर्छौ। अब पश्चिमतिरको साथीको कल लिन्छु। नमस्कार हजुर।
7: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। रोल्पाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, पश्चिमतिरकै साथीको कल लिएँ मैले। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। अब पूर्वतिरको साथीको कल लिन्छु। अर्घ खाँचीको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। नमस्कार हजुर।
8: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
8: म तेह्रथुमबाट।
0: नाम के होला?
8: मन्दिरा ढकाल।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
8: नम्बर वानको।
0: हुन्छ, बिदा गर्छौ। तेह्रथुमबाट मन्दिरा ढकाल नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, पश्चिमको साथीले 9864172298 र पूर्वतिरका साथीहरूले 9868309440 फोन गर्नुहोला। नमस्कार हजुर।
9: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। खोइ त पश्चिमतिरको साथीहरू कता हराउनु भयो? फोन गर्नु पर्यो 9864172298 यति बेला पूर्वतिरकै साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर भन्दै थिए, अब के भनौँ, साथीहरूले बोल्दै बोल्दिनुहुन्न, गाह्रो छ मलाई। 9868309440 फेरि पूर्वतिरकै साथी आउनु भएको छ। नमस्कार हजुर।
10: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
10: म धनकुटाबाट विमला आउँछु।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
10: दुई नम्बर।
0: हुन्छ, बिदा गर्छौ। अब पश्चिमतिरको साथीको फोन बल्ल आयो। नमस्कार हजुर।
11: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
11: जाजरकोटबाट लोकेन्द्र साई।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। जाजरकोटबाट लोकेन्द्र साहीले नम्बर एकको लागि मत दिनुभएको छ। 51 मिनट गएको छ। पूर्वतिरको साथीको कल लिए। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। उदयपुरबाट पार्वती कार्कीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर। पूर्वतिरको साथी नमस्कार हजुर।
12: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
12: कुन
0: गीतको लागि मत दिनुहुन्छ?
12: वान नम्बर।
0: हुन्छ, बिदा गर्छौ। अब एक नम्बरको गीतलाई मत दिनुभएको छ। पश्चिमतिरको साथी नमस्कार हजुर।
13: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। प्युठानबाट जीवन साङ्गीतिक मगर नम्बर एकको लागि मत दिनुभएको छ। पूर्वतिरको साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, बिदा गर्छौ। अब पाँचजना साथीको कल लिन्छु। एक नम्बरको गीतलाई मत दिनुभएको छ। पाँचजना साथीको कल लिन्छु मैले। 53 मिनट गइसकेको छ र पनि छिटो छिटो फोन डायल गर्नुहोला। नमस्कार हजुर।
14: नमस्कार हजुर,
0: बोल्नुभयो कहाँबाट? कति नम्बरको गीत लम्बा दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। चारजना साथी आउनुहोला, फटाफट फोन डायल गर्नुहोला। पश्चिम 98 46 17 2 98, पूर्व 98 68 39 40 मा पश्चिमतिरको साथी हुनुहुन्छ। नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पूर्वतिरको साथी नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ भन्दै थिए, फोन काटिएको छ। अर्को पश्चिमतिरको साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अब दुईजना साथीको कल लिन्छौ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अब अन्तिम एकजना साथीको कल लिन्छौ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अन्तिम एकजना साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अब भोटिङका क्लिप्स राख्छौ, त्यसपछि तपाईँको मत लिएर आउनेछौ।

वोटिंग नंबर टू जम्मा जम्मी 97 साथीहरूले सहभागिता जनाउनु भएको थियो आजको कार्यक्रममा, जसमध्ये एक नम्बरको गीतले 43 मत प्राप्त गर्दा दुई नम्बरको गीतले 54 मत प्राप्त गरेको छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यो भनेको एकदमै राम्रो सक्रियता हो। मैले कतिजना साथीहरूको त फोनै काट्दे, किनभने पूर्वतिरको साथीहरूले पश्चिमको र पश्चिमतिरको साथीहरूले पूर्वको नम्बरमा फोन गर्नु भएर नत्र त 100 धेरै पनि हुन्थ्यो होला, होइन? त्यो कारणले गर्दाखेरि अब नियम भनेको त नियम हो नि त, होइन? नियम अनुसार चल्नु पर्यो। फेरि नियम अनुसार चलेन भने नियम अनुसार किन जानु भएन भन्ने मलाई भन्ने फेरि तपाईँहरूले नै हो। त्यो कारणले गर्दाखेरि भन्दै अब ल त यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम तपाईँलाई कतिको मनपर्छ, हामीलाई सुझाव सल्लाह वा प्रतिक्रिया दिनका लागि 98 6 44 17 200 98 9 8 6 4 4 1 7 2 9 8 मा फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी, परीक्षा लिनौरा, बद्री पंगिनी र सुमित्रा कोइरालाको आवाजलाई छोड्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाडका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। 4 दिने चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङ स्थित नेपाली दूतावासमा चीनमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुभएको छ। नयाँ सरकारको सन्देश बोकेर आजै बेजिङ पुग्नुभएका मन्त्री खनाल

0: मार्चमा केन्द्रित राखेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30 करोड़ अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम 4,41 करोड़ अर्थात 0.25% मात्र कर्जा प्रवाह भएको छ। प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा 9.22%, मधेस प्रदेशमा 7.22%, गण्डकी प्रदेशमा 1.62%, लुम्बिनी प्रदेशमा 7.91% र तथा सुदूरपश्चिम प्रदेशमा 1.55% रहेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: बाजे के भयो, किन जालामा हात
2: यहाँ दुखेको छ त? खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

यस सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गन, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
7: समिचो चोदा केमे बौदे लोटी पर्दिरो बैंगै ने विवरण पि बिषय मुई खातरी खै हाम्रो
8: खै खै बौ कोई लोटी भर्दिलु वा
9: आंगी समिचो लोटी पर्दिउ छाम्ताई गुदि
8: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आलन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
10: सतर्कता न ठगदिते के बजेना
11: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
13: माखमाली चोलीमाथि
14: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: पल हर पल
1: 9.1 समय को ख्याल राखौं 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: असार एक र दुई गते मन्त्रालयगत बजेटमाथि प्रतिनिधि सभामा छलफल हुने, छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले असार तीन र चार गते जवाब दिने कार्यसूची, अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार, सर्वसाधारणसँग राय सुझाव माग।
0: पाँच वर्षभित्र वैदेशिक रोजगारको बाध्यता पूर्ण रूपमा अन्त्य गर्ने अर्थमन्त्रीको दावी, परराष्ट्र मन्त्री खनालद्वारा बेजिङमा नेपाली समुदायसँग अन्तर्क्रिया, देश निर्माणको साझा अभियानमा जोडिन अपील, सातै प्रदेशले भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउँदै।
1: बाजुरा र हुम्लाको विवादित क्षेत्र लामपाटामा अस्थायी सुरक्षा बेस स्थापना, 28 जनाको प्रहरी टोलीले आगामी 3 महिनासम्म नियमित गस्ती गर्ने, भारतीय पर्यटकका लागि नयाँ नियम जारी, सीमामै भ्रमण विवरण बुझाउनु पर्ने,
0: अमेरिकासँगको सम्भावित सम्झौताको विरोधमा इरानका विभिन्न शहरमा प्रदर्शन, विदेश मन्त्री अराघचीको राजीनामा माग, प्रतिबन्धित रूसी जहाज बेलायतको कब्जामा युरोपेली जलमार्गमा सुरक्षा बहस सर्कियो।
1: र फिफा विश्वकपमा आज कुराकाओले जर्मनीको सामना गर्दै अर्को खेलमा नेदरल्याण्ड्स र जापान भिड्ने, महिला टी20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रालयगत बजेटमा भोलिदेखि छलफल सम्बन्धी खबरबाट, प्रतिनिधि सभामा भोलिदेखि मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल शुरू हुने भएको छ। प्रतिनिधि सभा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ, जस अनुसार असार 1 गते भोलि युवा, श्रम तथा रोजगार, उद्योग, कृषि, सूचना तथा संचार, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था र महिला तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालयका मन्त्रीहरूले असार 3 गते जवाफ दिनेछन्। असार 2 गते विज्ञान तथा प्रविधि, कानून, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय सहित प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। यी क्षेत्रका प्रश्नहरूको जवाब सम्बन्धित मन्त्री र निकायले असार 4 गते दिनेछन्। सरकारले गत जेठ 15 गते आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डाक्टर

0: अप्रिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
1: गृह मन्त्रालयले अत्यागमन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। मन्त्रालयले यस मस्यौदामाथि सर्वसाधारणसँग राय सुझाव समेत माग गरेको छ। नेपाली नागरिक र विदेशीहरूको आवाज जावतलाई थप व्यवस्थित बनाउन कानून संशोधन गर्न लागि हो। प्रस्तावित व्यवस्था अनुसार कुनै पनि विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न दिने वा नदिने तथा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी अन्तिम अधिकार नेपाल सरकारमा निहित रहनेछ। यति कसैको राहदानी वा भिजा शंकास्पद देखिएमा अत्यागमन अधिकृतले जाँच बिन्दुमै विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउन सक्नेछन्। नयाँ विधेयकमा नेपालमा बस्ने विदेशी नागरिकले आफ्नो बसोबासको विवरण अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था छ। विदेशी नागरिक बस्ने होटल, होमस्टे, होस्टेल वा घरका धनीले उनीहरूको विवरण अध्यागमन कार्यालय, प्रहरी वा स्थानीय तहमा बुझाउनुपर्नेछ। विदेशी विद्यार्थी राख्ने शैक्षिक संस्था र उपचारका लागि आउने अस्पतालले पनि आफ्ना विदेशी पाहुनाका विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने प्रावधान मस्यौदामा राखिएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यताको अन्त्य गर्न सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ठोस शुरूआत गरेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी पाँच वर्षभित्र वैदेशिक रोजगारीको बाध्यतालाई पूर्ण रूपमा चुर्ने दावी गर्नुभयो। विगत डेढ दशकदेखि नेपाली युवाहरूमा विदेशीको विकल्प नभएको जस्तो निराशाजनक स्थिति पैदा भएको स्वीकार गर्दै उहाँले अब त्यस्तो अवस्था रहन नदिन बजेट मार्फत जग बसालिएको प्रश्न पार्नुभयो। नयाँ बजेटको प्रभावकारी कार्यान्वयनले देश निर्माणको नयाँ बाटो समात्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उहाँको विश्वास छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिको यात्रामा प्रवेशमा रहेका नेपालीको ज्ञान, सिप र क्षमता अपरिहार्य रहेको भन्दै सरकारलाई सहयोग गर्न अपील गर्नुभएको छ। चीन भ्रमणमा रहनुभएका मन्त्री खनालले बेजिङ स्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोडिन डायस्पोरालाई आग्रह गर्नुभयो। संसारभर नेपालीको संख्या तीव्र रूपमा बढ़ेको र युवाहरू विदेशी नै क्रम नरोकिएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य चुनौती रहेको बताउनु भएको छ। मन्त्री खनालले चीनमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र व्यवसायलाई आफूले सिकेको आधुनिक प्रविधि र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्न आग्रह पनि गर्नुभएको छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधान विपरीतका काममा खबरदारी गर्न पार्टी नेतृत्वलाई निर्देशन दिनुभएको छ। कंग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले सरकारलाई संविधान कानून विपरीतका काम गर्ने छूट नभएको बताउनुभयो। उहाँले कानून विपरीतका काममा कंग्रेसले नाफा घाटाको रूपमा हेर्न नहुने बताउनु भएको छ। कंग्रेस पार्टी एक ढिका भएर राम्रो कामको समर्थन र कानून विपरीतका काममा खबरदारी गर्न सभापति थापाले निर्देशन दिनुभएको छ।
2: म कानुनभन्दा माथि छु। कानुन केवल एउटा अथोरिटीले आफ्नो त्यो अथोरिटेड सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका, र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ। र जहाँ हेक्का राख्दैन त्यो ठाउँमा नेपाली कङ्ग्रेस उभिएर बोल्नुपर्छ। यसमा नाफा घाटा हेर्ने कुरा छैन। हामी अनावश्यक कुरामा हामी आलोचना पनि नगरौँ, अनावश्यक कुरामा हामी बखडा पनि नजिकौँ जुन झिकेका छैन, तर जहाँनिर कानुनको शासनको उल्लङ्घन हुन्छ त्यो ठाउँमा नेपाली कङ्ग्रेस पार्टी एक ढिक्का भएर दृढताका साथ उभिनुपर्छ।
1: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाली कांग्रेस हाल कमजोर अवस्थामा पुगेको बताउँदै पार्टीलाई पुनः एक ढिक्का बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। विराटनगर स्थित कोइराला निवासमा आयोजित इतर समूहको भेलालाई समर्थन गर्दै उहाँले पार्टी दुई टुक्रा भएको उल्लेख गर्दै अब एकता नै एकमात्र विकल्प भएको बताउनुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउनु भएको छ। सबै नेताहरूलाई एकातिर पछ्याएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र भएको टिप्पणी गर्दै नेता कोइरालाले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनु पर्ने बताउनुभयो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय निर्वाचन आयोगले विधान विपरीत र त्रुटिपूर्ण पाइएको भन्दै कैलाली जिल्ला अधिवेशनको निर्वाचन र नतिजा रद्द गरेको छ। मतदान र मतगणनामा नियम उल्लंघन भएको तथा मतदाता नामावलीमा धाँधली गरिएको भन्दै अन्य उम्मेद्वारहरूले उजुरी दिएपछि आयोगले यो निर्णय लिएको हो। यसअघि विवादका बीच सम्पन्न निर्वाचनमा कविन्द्र ठकुल्ला सभापति घोषित हुनुभएको थियो। अब कैलालीमा पुनः निष्पक्ष ढंगले निर्वाचन गराउन रासपाले छिट्टै नयाँ कार्यतालिका ल्याउने र केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको तयारीमा लाग्नुभएका नेता डाक्टर धवल शमशेर राणाले राप्रपाको खाने र देखाउने दाँत फरक रहेको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले राप्रपाले आफ्नो मूल राजनैतिक एजेण्डालाई तिरस्कार गरेको दावी गर्नुभयो। विगतको निर्वाचनमा राप्रपाका 97% उम्मेद्वारको जमानत जफत हुनुले पनि जनताको विकल्प खोजेको स्पष्ट पारेकाले आफूहरूले नयाँ दल गठन गर्नु परेको राणाले बताउनु भएको छ। आगामी 2-3 महिनाभित्रै बलियो राष्ट्रवादी शक्तिका रूपमा नयाँ पार्टी घोषणा गरिने उहाँको भनाइ छ। नयाँ पार्टीको अध्यक्ष डाक्टर धवल शमशेर राणा आफै बन्ने र मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा पर्साई सर्वमान्य नेता रहने सहमति भइसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बेस्ट मा बैंकिंग।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
1: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। नेपालमा संघीयता सुरु भएता पहिलो पटक संघ र प्रदेश सरकारमा 100% फरक राजनैतिक दलको प्रतिनिधित्वमा बजेट बन्ने भएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको एकल सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ भने साथै प्रदेशमा राष्ट्रपाको उपस्थिति छैन। केन्द्र सरकारको बजेट र स्रोतमा आधारित रहेर लिगेसी बोकेका पुराना दलहरूको नेतृत्व रहेका साथै प्रदेशले भोलि 18 गते आफ्नो बजेट सार्वजनिक गर्दैछन्। गण्डकी प्रदेशले करिब 33 अर्ब रूपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। केन्द्रको अनुदान र राजस्व बाँडफाँडमा वृद्धि भएपछि बजेटको आकार बढ़ने भएको हो। गण्डकी सरकारले टुक्रे योजना निरुत्साहित गर्न न्यूनतम 25 लाख र खानेपानीमा 10 लाख भन्दा साना योजना नबनाउने नीति लिए पनि प्रत्येक सांसदलाई 2.90 करोड़ रूपियाँको बजेट सिलिङ तोकेको छ। लुम्बिनी प्रदेश सरकारले भने मन्त्रीमण्डल फेरबदल र स्वार्थका कारण स्रोत विहीन बजेटको आकार बढ़ाएर 38 अर्ब पुर्याउने तयारी गरेको छ। लुम्बिनीको बजेट भोलि बेलुका 5 बजे आर्थिक मामिला मन्त्री धर्मेन्द्र कार्कीले पेश गर्नुहुनेछ। लुम्बिनी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ। सुदूरपश्चिम प्रदेश मा भने सांसदहरूको चर्को दबावका कारण बजेट प्रभावित हुने देखिएको छ। सरकारले सांसदहरूलाई फकाउन 3.29 अर्ब रूपियाँ भागभण्डा गरिसकेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले खुद्रे आयोजना नराख्ने दावी गरे पनि योजना माग्नेहरूको अत्यधिक भीड़ बढ़ेपछि मन्त्रालयहरूले सर्वसाधारणसँगको भेटघाट नै बन्द गरेका छन्। सुदूरपश्चिम सहित बागमती, कोशी, कर्णाली र मधेस प्रदेशले पनि भोलि नै बजेट ल्याउने अन्तिम तयारी पूरा गरेका छन्।
5: बाजुरा र हुम्ला जिल्ला बीच सीमा र प्रहरी चौकी स्थापनाको विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको 28 जनाको संयुक्त टोली सदरमुकाम मार्तर्डीबाट 3 दिनको पैदल दूरी पार गरी लामपाटा पुगेको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सशस्त्रका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा खटिएको टोलीले आगामी 3 महिनासम्म लामपाटा र रानीसैन क्षेत्रमा नियमित गस्ती गरी शान्ति सुरक्षा कायम गर्नेछ।
4: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्ग हुँदै नेपाल भित्रिने भारतीय पर्यटकहरूका लागि नयाँ नियम र आचार संहिता सार्वजनिक गरेको छ। भारतीय पर्यटकहरूले सड़कमै खाना पकाउने, नदी किनारमा लुगा धुने र जथाभावी फोहोर गर्ने गरेको गुनासो बढ़ेपछि मन्त्रालयले नयाँ नियम ल्याएको हो। नयाँ व्यवस्था अनुसार अब भारतीय पर्यटकहरूले सीमा नाकामै अनलाइन वा भौतिक रूपमा प्रवेश अनुमति पत्र सुनिश्चित गर्नुपर्नेछ। साथै यात्रुहरूको विवरण, नेपाल बस्ने अवधि र भ्रमण गर्ने स्थानको जानकारी भन्सार अधिकृत अधिकारीहरूलाई बुझाउनु अनिवार्य गरिएको छ। मन्त्रालयले भारतीय नागरिकका लागि पासपोर्ट, मतदाता परिचय पत्र वा बालबालिकाको हकमा आधार कार्डलाई मान्यता दिने स्पष्ट पारेको छ।
5: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19औं अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगुलले 11 वटा क्षेत्रलाई समेटेर 101 बुँदे नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। आगामी आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक शहरी सभ्यतालाई मुख्य आधार मानिएको छ। नीतिमा सुशासन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सुलभ स्वास्थ्य, वातावरण, शहरी योजना र पूर्वाधार विकास जस्ता महत्वपूर्ण विधाहरू समेटिएका छन्।
4: कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलको उत्तरतर्फको ड्याम पुननिर्माणका लागि नेपाली सेना खटिएको छ। गत वर्षको बाढ़ीले क्षति पुर्याएको ड्याम पुननिर्माण गर्न र आसन्न वर्षातमा हुन सक्ने सम्भावित जोखिम कम गर्न सरकारले सेना परिचालन गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे लगतै सड़क डिभिजन कार्यालय कञ्चनपुरको अगुवाईमा सेनाको 25 नम्बर वाहिनीको प्राविधिक टोलीले काम शुरू गरिसकेको छ। बाढ़ीले ड्यामको करिब 300 मिटर भागमा क्षति पुर्याएको थियो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौ।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपालको औद्योगिक क्षेत्रमा खर्बौं रूपियाँ कर्ज प्रवाह गरिए पनि उद्योगहरूको औषध क्षमता उपयोग भने निराशाजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल कर्जा लगानी 17,78,30,00,00,000 रूपियाँ पुगेको छ। यो कुल कर्जा प्रवाहको झण्डै 31% हिस्सा हो। कर्जा लगानी बढ़े पनि उद्योगहरूको औषध क्षमता उपयोग भने 42.11% मात्रै रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: नेपाल रत्न तथा आभूषण संघले हीरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन माग गरेको छ। चालू आर्थिक वर्षको बजेट मार्फत भ्याट लगाउन थालेपछि स्वदेशी व्यवसाय चौपट भएको भन्दै संघले यस्तो माग गरेको हो। काठमाडौँमा सम्पन्न संघको 20 वार्षिक साधारण सभामा अध्यक्ष सुमन मान ताम्राकारले भ्याटका कारण नेपालमा हीरा र बहुमूल्य पत्थर भारतको तुलनामा 12% महँगो भएको बताउनु भएको छ।
1: अब विदेशका खबर। संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा भइरहेको अवस्थामा इरानभित्र त्यसको विरोध चर्किएको छ। इरानको उत्तर पूर्वी शहर मशहद र राजधानी तेहरान स्थित विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौं प्रदर्शनकारीले सम्भावित सम्झौता विरूद्ध नाराबाजी गरेका छन्। उनीहरूले इरानका शीर्ष कूटनीतिज्ञ एवं विदेश मन्त्री अब्बास अराघची र संसदका अध्यक्ष मोहम्मद बागेर गालिबफको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले प्रस्तावित सम्झौता इरानको रणनीतिक हित विपरीत रहेको र यसले हर्मोज जलघाँटीमाथिको तेहरानको सैन्य प्रभावलाई कमजोर बनाउने दावी गरेका छन्।
2: बेलायतले रूसको सेडो फ्लिट सँग सम्बन्धित प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ। युक्रेन युद्धपछि रूसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि बेलायतले चालेको यो अहिलेसम्मकै कडा कदम हो। बेलायती रक्षा मन्त्रालयका अनुसार आज चिनोको हेलिकप्टर र फ्रिगेट नौसैनिक जहाज सहित झण्डै 6 घण्टा लामो संयुक्त अपरेशन सञ्चालन गरिएको थियो। सो क्रममा रोयल मरिन कमाण्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष अधिकारीहरूले रूसी जहाजलाई नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएको जहाजलाई अहिले इङ्ल्याण्डको दक्षिणी तट नजिक राखेर निगरानी शुरू गरिएको छ।
1: अब खेलकुद। फिफा विश्वकप फुटबल अन्तर्गत आज विभिन्न रोमाञ्चक खेल हुँदैछन्। समूह ईको खेलमा नेपाली समयअनुसार बेलुकी 10:45 विश्वकपमा पहिलोपटक सहभागी भएको कुराकाओले 4 पटकको विश्वकप विजेता टोली जर्मनीको सामना गर्नेछ। अमेरिकाको हेस्टर्न स्टेडियममा हुने यो खेलमा बलियो टोली जर्मन जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। आज राति 2:45 समूह एफको अर्को रोमाञ्चक खेलमा नेदरल्याण्ड्स र जापान भेट्दैछन्। डलास स्टेडियममा हुने खेलमा नेदरल्याण्ड्स आफ्नो विश्वकपका शुरूवाती खेलको अपराजित कीर्तिमान जोगाउने दाउमा छ भने जापान पनि लगातार तेस्रो पटक आफ्नो पहिलो खेल खेल्ने जित्ने दाउमा छ।
2: र इङ्ल्याण्डमा जारी महिला T20 विश्वकप क्रिकेटमा आज चिर प्रतिद्वन्दी भारत र पाकिस्तान बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार बेलुकी 7:15 एजबेस्टन स्टेडियममा शुरू हुनेछ। 16 T20 भेटमा भारतले 13 खेल जितेर बलियो इतिहास बनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: असार 1 र 2 गते मन्त्रालयगत बजेटमाथि प्रतिनिधि सभामा छलफल हुने। छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले असार 3 र 4 जवाब दिने कार्यसूची। अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार, सर्वसाधारणसँग राय सुझावमा।
2: 5 वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता पूर्ण रूपमा अन्त्य गर्ने अर्थमन्त्रीको दावी। परराष्ट्र मन्त्री खनालद्वारा बेजिङमा नेपाली समुदायसँग अन्तर्क्रिया, देश निर्माणको साझा अभियानमा जोडिन अपील। साथै प्रदेशले भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
1: बाजुरा र हुम्लाको विवादित क्षेत्र लामपाटामा अस्थायी सुरक्षा बेस स्थापना। 28 जनाको प्रहरी टोलीले आगामी 3 महिनासम्म नियमित गस्ती गर्ने। भारतीय पर्यटकका लागि नयाँ नियम जारी, सीमामै भ्रमण विवरण बुझाउनु पर्ने।
2: अमेरिकासँगको सम्भावित सम्झौताको विरोधमा इरानका विभिन्न शहरमा प्रदर्शन। विदेश मन्त्री अराघसीको राजीनामा माग। प्रतिबन्धी रूसी जहाज बेलायतको कब्जामा, युरोपेली जलमार्गमा सुरक्षा बहस चर्कियो।
1: र फिफा विश्वकपमा आज कुर्काओले जर्मनीको सामना गर्दै अर्को खेलमा नेदरल्याण्ड्स र जापान भिड्ने। महिला T20 विश्वकप क्रिकेटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै
2: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRN
1: 99.1. ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: Willing Go Festivity Offer. Our pound host 1 वर्ष को 200 Mbps International Net TV साथ में Dual Band Router, Nokia Beacon 1.1 Mesh Router और Net TV Set Top Box. मात्र रूप 12 से प्रति महीना में. सर्थरु लागू होने चं. छिटो बने गई Willing.
1: ए सुना ना. हमरो घर में विवाह तो नजिकिंदै छ. तरा टेंट, मंडप, कैटरिंग सबै कहाँ बाट मिलाउने वाला?
2: त्यो त एकदम सजिलो छ नि. इवेंट टेंट एंड कैटरिंग सर्विस बेस्ट टीम दमौली गए पुग्छ. मंडप देखि स्टेज, कुर्सी टेबल, फुल सजावट, कैटरिंग सबै एकै ठाउँमा पाइन्छ नि.
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो.
1: तपाईको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्.
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा. आजै सम्पर्क गर्नुहोस्
3: 9827848848, 9846554495 र 9460611818.
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्.
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि.
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको.
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन. हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि.
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन.
4: मेरो नि त्यस्तै भएको थियो. अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ. छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्. हजुर पनि त्यही जानुस् न.
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ. त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला.
4: प्रोप्राइटर जीवन सुनार. सम्पर्क नम्बर 9799549080 र 9829157713. फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: रहेछ त
1: कस्तो छ छोरी तिमीलाई
2: कस्तो छ भनेर नसो

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560 9017 र 98560 68067।

अब समाचार विस्तारमा। प्राकृतिक खाद्य चक्रका संवाहक एवं प्रकृतिका कुचिकार मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन्। ब्यास नगरपालिका 10 तुम्सी स्थित ब्यास गौ संरक्षण केन्द्रले गरेको सुरक्षित आहारको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो। केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी 9 प्रजातिका करिब 100 संख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन्। नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाई गोरुलाई सुरक्षित रूपमा गिद्धको आहार सिनो बनाउने व्यवस्था मिलाएपछि यी चराको बासस्थान सुरक्षित बनेको हो। ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सह अस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताउनुभयो। नगर प्रमुख नेउपानेले भन्नुभयो, गौ संरक्षण केन्द्र मार्फत हामीले एउटा पूर्ण पर्यावरण चक्र इकोसिस्टम निर्माण गरेका छौँ, जहाँ गाई गिद्ध नदी र वनस्पति सबै आपसमा जोडिएका छन्। यस अभियानका लागि नगरपालिकाले वार्षिक 15 लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ। केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधि र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ। केन्द्रका अध्यक्ष तथा वडा नम्बर 10 का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले दूरगामी महत्त्वको क्षेत्रमा लगानी गरेर पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ। यस कार्यमा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाहरूको व्यवस्था गरिदिएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको बासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ। ब्यास नगरपालिका 5 ढोडेनी स्थित मा अम्बिक अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली ब्यास नगरपालिकाको यो कार्यलाई नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी संरक्षण मोडल भएको बताउनुहुन्छ। गौशालामा मलमूत्रबाट बायोग्यास निर्माण गरी केन्द्रलाई स्वावलम्बी बनाइनु र हराइसकेको गिद्धहरूको पुनरागमन हुनुले ब्यास नगरपालिकालाई इको मोडल नगरपालिकाको रूपमा स्थापित गरेको छ। आधुनिकताको तीव्र प्रभाव र पुस्तान्तरणको अभाव भाषा संस्कृति र ऐतिहासिक पहिचान ओझेलमा पर्न थालेपछि तनहुँमा भुजेल समुदायका बासिन्दा जागरूक हुन थालेका छन्। मौलिक सांस्कृतिक धरोहर सङ्कटमा पर्न थालेपछि यसको संरक्षण र सम्वर्धनका लागि समुदाय स्तरबाटै स्वत स्फूर्त रूपमा सक्रियता देखिन थालेको हो। भुजेल समाज सेवामा देवघाट गाउँपालिका 1 बसेनीटारमा शनिबार विशेष सांस्कृतिक प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नयाँ पुस्तालाई पुर्खाको गौरवमय संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भुजेल समुदायका विभिन्न 8 टोलीले ऐतिहासिक पहिचान बोकेको चुड्का र कौरा नाच प्रस्तुत गरेका थिए। आफ्नो मौलिकता रक्षाका लागि आयोजित यस कार्यक्रमका लागि देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने अपुग रकम स्थानीय समुदाय आफैले चन्दा सङ्कलन गरेर जुटाएका थिए। कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मौलिक भाषा र संस्कृति मेटिए सिङ्गो जाति र उसको इतिहास नै संसारबाट नमेटिने मार्मिक धारणा व्यक्त गर्नुभयो। जुन जातिको आफ्नो मौलिक भाषा संस्कृति र वेशभूषा रहँदैन त्यो जातिको अस्तित्व र गौरव नै समाप्त हुन्छ। अध्यक्ष थापाले भन्नुभयो, भुजेल समुदायको यो ऐतिहासिक संस्कृति देवघाटको मात्र नभए राष्ट्रकै अमूल्य सम्पत्ति र पहिचान हो। यस्ता कला र संस्कृतिको प्रबन्धनका लागि आगामी दिनमा पनि गाउँपालिकाले नीतिगत र बजेटरी सहयोगलाई निरन्तरता दिनेछ। भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष पृथ्वी भुजेलले नयाँ पुस्तामा परम्परागत संस्कृति र पहिचान प्रतिको आत्मसम्मान घट्दै जाँदा मौलिक संस्कार र लोक परम्परा इतिहासको पानामा मात्र सीमित हुने जोखिम बढेकाले पुस्तान्तरणका लागि यो अभियान सुरु गरिएको बताउनुभयो। चुड्का र कौरा नाच केवल मनोरञ्जनको माध्यम मात्र होइनन्, यो हाम्रो जातीय पहिचान र पुर्खाको ऐतिहासिक विरासत पनि हो। अध्यक्ष भुजेलले भन्नुभयो, लोपोन्मुख संस्कृतिको जगेर्ना समुदायको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा राज्य तथा सम्बन्धित सरकारवाला निकायबाट थप संरक्षण प्रोत्साहन र सहयोग आवश्यक छ।
मौलिक पहिचान रक्षाका लागि सिङ्गो फुजेल समुदाय भूगोलभन्दा माथि उठेर गोलबद्ध हुनुपर्नेमा जोड दिनुभयो। आबुखैरिनी गाउँपालिका चारका वडाध्यक्ष मिलन भुजेल, शुक्ला गण्डकी नगरपालिका तीनका वडाध्यक्ष सचिन भुजेल, भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष वसुन्धरा घर्ती, भुजेल समाजका केन्द्रीय उपाध्यक्ष विमल जीसी भुजेल, कार्यक्रममा चितवन भुजेल समाजका अध्यक्ष राम भुजेल, समाजका तनहु जिल्ला उपाध्यक्ष मन बहादुर भुजेल र सचिव गोपाल घर्ती लगायतले आफ्नो कला र संस्कृति मर्न नदिन युवा पुस्तालाई सिप र परम्परा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औल्याउँदै यस अभियानमा निरन्तर साथ दिने एकबद्धता जनाउनुभयो। मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिममा रहेको तनहुमा सम्भावित प्राकृतिक प्रकोपसँग जुझ्न जिल्लाका तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको छ। तीनवटै निकायका विशेष उद्धार टोलीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। विपदका बेला तत्काल घटनास्थल पुगेर खोज उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत संयन्त्रलाई आवश्यक उपकरणसहित तैनात गराइएको जनाइएको छ। सुरक्षा टोलीको यही कार्यकुशलता र पूर्व तयारीका लागि ब्यास नगरपालिका 5 पाटन स्थित उर्लदो मादी नदीको भेलमा एक चुनौतीपूर्ण प्रदर्शनात्मक अभ्यास समेत गरिएको छ। गण्डकी प्रदेश सरकारको आह्वानमा आयोजित उक्त अभ्यासमा बाढीमा फँसेका व्यक्तिलाई ऱ्याफ्टिङ बोट र डोरीको सहायताले नदीबाट जीवितै बाहिर निकाल्ने, पहिरो र खोजमा खसेका सवारी साधनबाट घाइतेको द्रुत उद्धार गर्ने तथा प्राथमिक उपचार गरी हेलिकप्टर र एम्बुलेन्स मार्फत अस्पताल पठाउने जस्ता युद्धस्तरका काल्पनिक दृश्य शुक्रबार प्रदर्शन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मनसुन सुरु हुन साथ जिल्लाका पृथ्वी राजमार्ग खण्ड र ग्रामीण सडक पहिरोको उच्च जोखिम रहेकोले विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयो। बाढी र पहिरोले बाटो थुन्दा वा नागरिकको जोखिममा पर्दा 5 देखि 10 मिनट भित्रै उद्धार टोली घटनास्थलमा अपरेसन सुरु गर्ने गरी प्रविधिको व्यवस्थापन र आवश्यक राशन सहित तयारी अवस्थामा छ। जिल्लाका सबै पालिकामा आपतकालीन नियन्त्रण कक्षलाई सक्रिय बनाउनुका साथै जेसीबी र हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको छ। अब विदेशको खबर। इरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई 4 देखि तेहरानमा सुरु हुने भएको छ। इरानी सरकारी सञ्चार माध्यमहरूको जानकारी अनुसार यो अन्त्येष्टि जुलाई 9 उनको गृह सहर मसहदमा समापन हुनेछ। गत फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानीमाथि गरेको पहिलो दिनको हवाई हमलामा 86 खामेनी मारिएका थिए। उनले 36 इस्लामिक गणतन्त्र इरानको नेतृत्व सम्हालेका थिए। अन्त्येष्टि कार्यक्रम अन्तर्गत जुलाई 7 तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा पनि विशेष धार्मिक समारोह आयोजना गरिने सञ्चार माध्यमले जनाएका छन्। इस्लामिक कानुन अनुसार मृत शरीरलाई 24 भित्रै गाड्नुपर्ने नियम भए पनि युद्धको समय जस्ता विशेष परिस्थितिमा यसलाई केही समयपछि सार्न मिल्ने छुट रहेको छ। खामेनीले आफ्नो शासनकालमा इरानलाई एक शक्तिशाली अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गरेका थिए। उनले लेबनानको हिजबुल्लाह जस्तो लडाकु समूह मार्फत मध्यपूर्वी क्षेत्रमा इरानको सैन्य प्रभाव विस्तार गरेका थिए। देशभित्र भएका विभिन्न जनविद्रोहहरूलाई उनले कडा रूपमा दबाएका थिए। खामेनीले सधैँ अमेरिकाको कडा आलोचना गरिरहे। अर्कोतर्फ अमेरिकी प्रशासनहरूले इरानको आणविक कार्यक्रमलाई लिएर सिर्जित विवाद समाधान गर्ने प्रयास गरे पनि त्यसमा सफल हुन सकेका थिएनन्। जुन हवाई हमलामा खामेनी मारिएका थिए त्यसले मध्य तेहरानमा रहेको उनको मुख्य सरकारी निवासलाई पूर्ण रूपमा ध्वस्त पारेको थियो। सोही हमलामा खामेनीका 56 छोरा मुस्तफा खामेनी पनि घाइते भएका थिए भने उनले आफ्नो श्रीमतीलाई गुमाएकी थिइन्। मुस्तफा अहिले आफ्ना पिताको उत्तराधिकारीका रूपमा इरानको नयाँ सर्वोच्च नेता बनेका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार एक महत्त्वपूर्ण राजनीतिक दावी गरेका छन्। उनका अनुसार विगत 3 महिनाभन्दा बढी समयदेखि युद्धमा रहेका इरान र अमेरिका अन्तत एक शान्ति सम्झौताको फ्रेमवर्कमा सहमत भएका छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुमा लोपनमुक्त नौ प्रजातिका गिद्धको पुनरागमन। चुड्का नाच मार्फत मौलिक पहिचान जोगाउँदै भुजेल समुदाय। विपदसँग जुध्न उद्धार टोलीको तयारी। र ईरानको सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि सुरु हुने।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253880, 9914852518 र 9065153।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: आखिर मबाट के गल्ती भएको थियो र बीच बाटोमा हालपत्र पारेर मुटु जलाएर गयो किन गयो किन?
1: गल्ती त तिम्रो होइन सानु, मेरो हो। म स्वार्थी र पापी हुँ, मलाई माफ गरिदेऊ।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
5: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
13: 9556043234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9413383290, 9811751760।
15: अन्त नजर मारी जाम जन्ना पटक सै ए निलो।
13: दमौली FM 94.2 समुदायको आवाज।

0: ओन्ली एफएम 94.2 समुदायको आवाज।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9864603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9914852518 र 9065153332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आ

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यस्तै न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065173350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न

0: प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560867।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दै

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरु समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: कुरुम पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएको छ, अनारोग्य मनायुष्य अस्वर्ग्यम चाति भोजनम अपुण्यम लोकविद्विष्टम तस्मात् तत्परिवर्जयेत्। अर्थात् कुरुम पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएका यी भनाइहरूको अर्थ हुन्छ, धेरै भोजन गर्नु आयु, स्वर्ग र पुण्यलाई नाश गर्नेवाला हुन्छ र त्यस्तै गरी संसारमा निन्दा गरिनेवाला हुन्छ, त्यसैले अति भोजन गर्न हुँदैन। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, भगवान बुद्धको शरण परौँ।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल
3: निर्यातमा भारतको अवरोधपछि नेपालका 83 चिया उद्योग बन्दको घोषणा। सबै प्रदेशले आज वार्षिक बजेट ल्याउँदै बार्गेनिङमा काँग्रेसको सस्ता पनि तर पहुँच वृद्धि गर्दै लोकसेवा आयोग, 7 बैंकले घटाए ब्याज दर लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपाली युवा जो विश्वकपसँग जोडिए शीर्षकको शुभ समाचार।
4: रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटन स्थित विशाल एटी एण्ड टी स्टेडियम भित्र व्यस्त देखिन्छन्। 2026 फिफा विश्वकपका लागि डलास स्टेडियम नाम दिएको उक्त रंगशालाभित्र उनका तस्विर र भिडियो पछिल्ला 3 सातादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िएकामा उनी नेपालीका लागि गर्व बनेका छन्। ती युवा हुन् 29 वर्षीय अश्विन राज पोखरेल, सन् 2018 अमेरिकामा बस्दै आएका पोखरेल विश्वकपमा कोका कोला लीड सुपरभाइजरका रूपमा डलास रंगशालामा कार्यरत छन्। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण सोमबारदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग र 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात रहेको छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताएका छन्। किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्, किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ उनले भनेका छन्। कसैले ठेक्का पूरा नगरीमा बाँकी काम बापतको रकम असुल गर्न सकिने कानून छ, तर उहाँहरूले सरकार अर्थात सरकारी निकायले कहिले दावी नै नगरेपछि मध्यस्थले भराइदिन सक्दैनन् उनको भनाइ छ। मध्यस्थता अदालतको व्यावसायिक र करार सम्बन्धी विवाद छिटो र छरितो रूपमा समाधान गर्ने वैकल्पिक संयन्त्र हो। नेपालमा यसको मुख्य कानूनी आधार मध्यस्थता ऐन 2055 हो। सार्वजनिक खरिद ऐन र नियमावलीले सरकारी निकाय र ठेकेदारबीच सम्झौता कार्यान्वयनका क्रममा विवाद उत्पन्न भएमा र आपसी सहमतिमा टुङ्गो नलागेमा त्यस्ता विवाद मध्यस्थकर्ता मार्फत समाधान गर्नुपर्ने व्यवस्था गरेका छन्। विवादको निरूपण छिटो हुने, निर्णय बाध्यकारी हुने, गोप्यता कायम रहने जस्ता कारण व्यावसायिक विवादहरूमा मध्यस्थता मार्फत खोजिने समाधान संसारभर नै एउटा वैकल्पिक संयन्त्रका रूपमा विकसित भएको उनले बताएका छन्।
4: प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाले जानकारी दिए। उनका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। यता मधेस सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा मधेस सरकारले 48 अर्बको बजेट विनियोजन गरेको थियो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कंग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिए। त्यसै गरी गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ी बजेट ल्याउने तयारी गरेको छ। त्यसै गरी सुदूरपश्चिम सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै आएको छ। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: बार्गेनिङमा संस्थापन इतर शीर्षकमा मध्याह दैनिकमा खबर छ। कांग्रेस संस्थापन इतर समूहले आइतबार विराटनगरमा कोशी प्रदेश स्तरीय एकता भेला आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ। यसअघि यो समूहले काठमाडौँमा पटक पटक भेला गर्दै आएको थियो भने कडाली प्रदेशमा कार्यकर्ता भेला गरिसकेको छ। संस्थापन इतर समूहले गरेको आइतबारको प्रदेश स्तरीय कार्यक्रममा देउवा र कोइराला पक्षका शीर्ष नेताहरू जम्मा भएपछि संस्थापन पक्षलाई पार्टी मिलाउन थप दबाव सिर्जना भएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व गगन थापामा आएपछि देउवा र कोइराला पक्ष मिलेर समानान्तर राजनीतिक गतिविधि गर्दै आएका छन्। सोही क्रममा कोशीमा भएको कार्यक्रममा शेखर कोइराला, सासाङ कोइराला, कृष्ण प्रसाद सिटौला, बलबहादुर केसी, विजय गच्छेदार, एनपी साउत, मोहन बस्नेत, डाक्टर मिनेन्द्र रिजाल, मिन विश्वकर्मा, गुरु बराल, कुन्दन काप्ले लगायत सहभागी रहेका थिए। महाधिवेशनमा सभापति लडेका कोइराला निकट नेताहरूले विशेष महाधिवेशन चाहेका थिएनन्। वर्तमान सभापति गगन थापालाई महामन्त्रीमा राखेर टीम बनाएका शेखरले 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्दा 42% मत प्राप्त गरेका थिए। उनको टीमबाट महामन्त्री गगन सहित केही पदाधिकारी र केन्द्रीय सदस्य जितेर तत्कालीन संस्थापन अर्थात देउवा पक्षलाई काउन्टर दिँदै आएका थिए। तर विगत 2 वर्ष यता कोइराला समूहका गगन थापाले आफ्नै समूह बलियो बनाउँदै लगेको आरोप लागेको छ।
4: गुमेको साग फर्काउने एमालेको प्रयास, हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा नराम्रो पराजय भोगेको परम्परागत दलमध्येको एक नेकपा एमाले आगामी स्थानीय प्रदेशसभा निर्वाचनसम्म मिशन जागरण चलाउने भएको छ। जागरण अभियान मार्फत पार्टीको पुरानो साग फर्काउने एमालेको रणनीति छ। एमाले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साग फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिशन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको हो। पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिशन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनु आदि विस्तृत रूपमा केलाइएको छ। मुख्य गरी 2047 निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख छ। पार्टीले तयार गरेको मिशन जागरण अभियानको अवधारणामा भनिएको छ, 2047 आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएका हुन्। पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको दावी छ।
3: खरिद प्रक्रियाको सरलीकरण, राजनीतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अलपत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। आवश्यकता अनुसार नियमित विधेयककै रूपमा बाँकी प्रक्रिया अगाडि बढ़ाउने तयारी सरकारले गरेको छ। वैशाख 17 गतेका लागि आह्वान संसद अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश सिफारिश गरेको थियो। सिफारिश अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले क्रमशः जारी गर्नुभएको थियो। वैशाख 28 संसद अधिवेशनको पहिलो बैठकमा 8 अध्यादेश पेश भएका थिए।
4: राजस्वको ठूलो अंश ब्याज तिर्नमै खर्च, अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। पछिल्लो समय वैदेशिक ऋणको जोखिम भइरहँदा देशभित्रैबाट उठाइने ऋण आन्तरिक ऋणको बढ़दो बोझ जोखिमपूर्ण रहेको एक प्रतिवेदनले बताएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व ब्याङ्कले संयुक्त रूपमा तयार पारेको ऋणको दिगोपना सम्बन्धी विवेचना प्रतिवेदनले नेपालको आन्तरिक ऋणको अवस्थालाई जोखिमको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ। उक्त प्रतिवेदनको विषय समेटिएको आईएमएफको हालै सार्वजनिक नेपाल सम्बन्धी प्रतिवेदनमा नेपालले वैदेशिक ऋणका क्षेत्रमा खासै ठूलो संकट बेहोर्न नपरे पनि आन्तरिक ऋणको भार भने अस्वाभाविक रूपमा चुलिएको बताइएको छ। विशेष गरी अल्पकालीन ट्रेजरी बिलहरूमाथिको अत्याधिक निर्भरता, घट्दो राजस्व र वैदेशिक अनुदानमा आएको संकुचनले नेपालले अहिले आफ्नो आन्तरिक ऋण तिर्न क्षेत्रीय र समान आर्थिक हैसियत भएका छिमेकी देशहरूको तुलनामा राष्ट्रिय राजस्वको निकै ठूलो अंश खर्च गरिरहेको छ। यसले देशको दीर्घकालीन स्थिरतामाथि गम्भीर प्रश्न खड़ा गरिदिएको प्रतिवेदनमा उल्लेख छ। नेपालको सार्वजनिक ऋणलाई कम जोखिम भएको मुलुकका रूपमा लिइने गरिए पनि पछिल्लो एक दशकमा आन्तरिक ऋणको संरचनामा डरलाग्दो परिवर्तन आएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 कुल गृहस्थ उत्पादन जीडीपीको तुलनामा 10.1% मात्र रहेको आन्तरिक ऋण आर्थिक वर्ष 2081-82 सम्म आइपुग्दा 24.4% पुगेको छ। 10 वर्षको अवधिमा आन्तरिक ऋणको अनुपात अनुपात दोब्बर भन्दा बढ़ीले बढ़नुमा कोविड 19 पछिको आर्थिक पुनरुत्थान, सुस्त राजस्व संकलन र पुँजीगत खर्च धान्न लिइएको ऋण मुख्य कारण देखाइएको छ।
3: एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेलयात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर, जयनगर र रक्सोल सिर्सियामा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार सहायतालाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्चाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेसन इकोनोमिक एण्ड सोशल कमिशन फर द एसिया एण्ड द प्यासिफिकले 2063 कार्तिक 24 गते दक्षिण कोरियाको बुसानामा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिङ्कका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र युरोपलाई जोड्ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरू बीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा युरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र युरोप जोड्ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै युरोप जोडिन्छ। त्यसैगरी दोस्रोमा उत्तर दक्षिण करिडोर रहेको छ। मेची महाकाली रेलमार्ग